0: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज 51 नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केबी न्यू पुटुवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
1: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाऊ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डिप माइन्डका डेमिस हर्साबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिया तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विषय सत्तारूढ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्य क्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर तार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
3: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
2: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
3: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
2: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली इटहरी 8 विराटनगर लाइन विराटनगर जाने बस स्ट्यान्ड छेउ।
3: फोन नम्बर 0525577

0: 644 मोबाइल 98428 2253 र 98047 07 920।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
2: हरेक तिथि हरेक क्षण पञ्चाङ्ग र सूचनाको ताजा संस्करण नेपाली पात्रो विश्वसनीय एप आजै डाउनलोड गर्नुहोस् है।

0: सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
2: मुस्ताङको घरप झोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ। भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ।
1: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुङ्गेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन।
2: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ। 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो। लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो। त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबल स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।
1: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए।
2: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
1: गुल्मीको मदन गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदानी गाउँपालिका 1 अग्लुङ ठुलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
2: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।
3: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
4: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
3: ओहो गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
3: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425480 32, 98185876 याद गर्नुहोस्। यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चिनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचवटा महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
2: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मञ्चबाट नेपालको पछ्याएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए।
1: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा खाँदा खेल्दा बस्दा सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन मनन पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे, त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: कहिले दुर्घटना त कहिले अचानक स्वास्थ्य समस्या, त्यो कठिन क्षणमा चाहिन्छ विश्वास र छिटो उपचार। आपतकालीन अवस्थामा सही अस्पतालको छनौट नै जीवनको सही निर्णय हो। नेपालकै पहिलो र सुविधा सम्पन्न विराट नर्सिङ होमको आपतकालीन विभाग लेभल 1 ट्रमा सेन्टर, 24 घण्टा दक्ष टिम र छिटो सेवा सहित विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 57-10-42 र हेल्पलाइन नम्बर 97090-24184।

0: स्टुडियो टाइम यति बेला 6 बजेको छ। इट्स 6 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली बहस।

0: आदरण श्रोता नमस्कार, आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ, डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ भने युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइँदैछ। तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्। आज नै श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ। हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने कुहाउने परम्परा पनि छ। र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ। तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ। आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात् मातृत्वको संकेत पनि गरेको छ। तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढंगले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ। तीजको महत्व के छ त, र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौँ। आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्व छ र यो साउने संक्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ। यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठूलो समस्या पनि सिर्जना गर्यो। तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्डा मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ। तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ। आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ। पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारवटै ढोका खुला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। आदरणीय श्रोता, र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराए अनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ। यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौँ। यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ। आज एआईको गति नियन्त्रण, पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छु। किनभने एआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ। एआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्ति आएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढाएसँगै 4 ठूला एआई कम्पनीका प्रमुखहरू अब एआईको गति घटाउनुपर्ने भन्दैछन्। र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ। आदरणीय श्रोता, नेपाली बसमा व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य सुरु भएको छ। सरकारले रसुवागढीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ। रसुवागढी नाकादेखि स्याप्रुबेसीसम्म सड़क निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ। सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ, किनभने चीन र नेपाल जोड्ने नाका अर्थात् रसुवागढी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ। आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ। आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ त, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कङ्ग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: ओहो, अनि केटोले त नआ फिनिस भयो आलेछ, अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेनिङ।
1: वॉशिंग मशीन वन कावड
2: रिद्धि सिद्धि ट्रेडिंग
1: जम्मे सामान ते
2: भरेदी जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेडिङबाट नलाई कहाँबाट ल्याउनु
3: हजुर रिद्धि सिद्धि ट्रेडिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0825584001
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
6: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
5: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु
6: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
7: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैजा 9 विराट चोक
5: सम्पर्क नम्बर 9852075472 9010247474
7: 9747745472 9525049441
8: मामु भोलि मेरो साथीको बर्थडे छ के गिफ्ट लानु
9: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि गिफ्ट लाने भन्दै छ अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ म एक्लै कता कता पो भ्याउनु
10: मेरो छोराछोरीको लागि पनि कस्मेटिकका सामान जुत्ता चप्पल खेलौना पनि किनिदिनु छ यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो
7: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल यहाँ गिफ्ट आइटमहरू नानी बाबुको लागि लुगा चप्पल जुत्ता कस्मेटिकका सामानहरू खेलौनाहरू स्ट्रोलर कुकुरो साइकल रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ आराध्या नानी बाबु पसल इटहरी 9 विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि सम्पर्क नम्बर 9852048510
11: हरेक तिथि हरेक क्षण पञ्चाङ्ग र सूचनाको ताजा संस्करण नेपाली पात्रो विश्वसनीय एप आजै डाउनलोड गर्नुहोस् है
12: खरो विषयमा दरो बहस नेपाली बहस
13: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
14: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक
15: दिस होम इन्टरनेट
0: यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ डिलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड
16: मर्निङ
0: सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु डिलाजी
16: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायुको हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु तीज चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान आपसिक सद्भाव भातृत्व पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत सङ्गीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो त्यसैले अहिले तीज चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ तर आज देशको परिस्थिति बेग्लै छ भोटे कोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ परिवार विस्थापित भएका छन् राष्ट्र शोकको घडीमा छौँ हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैनौँ यो बार
0: डाक्टर ढिला सङ्ग्रौला अनि तीजको अवसरमा दर खानुभयो के खानुभयो दर चाहिँ हिजो
16: हामी दरै खाएनौँ यो पालि
0: दरै खानु भएन तीजको अवसरमा खासमा दर के खाने चलन छ यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन खासमा दरमा के खाइन्छ तीजको अवसरमा
16: होइन, यो त पहिला खाने त परम्परा हो, चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो, पहिला परम्परा थियो माइत जाने, मिठो मसिनो खाने, नाच्ने, रमाइलो गर्ने, भोलिपल्ट पूजा आजा गर्ने, परिवारको दीर्घायुको कामना गर्ने, त्यो खालको पर्व हो तिज हो। तर आज मैले देखेँ कहीँ पनि, म आफू पनि कहीँ डर खाएन होइन, आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ, तर हामी हर्ष र उल्लास सहित जसरी
0: तिज मनाउँथ्यो
16: यो पालि चाहिँ हामीले चाहिँ त्यो सबै समर्पण गरेका छौँ। त्यो देश रोएको छ, महाविपत्ति छ, महासङ्कट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ, अरू खान बस्न रमाइलो गर्न छैन।
0: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो, तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई।
16: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने सङ्घ संस्था, पारिवारिक र पार्टी राजनीति कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई डर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ, नेपाल भन्दा बित्तिकै विविधता बिचको एकता हो, हरेक वर्ग तह र तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु।
0: अब नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, दर खानका निम्ति यसपालि निमन्त्रणा आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन, कस्तो अवस्था?
16: नेपाली तिज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दर खाने दिन थियो, नेपाली कङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो, हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर, हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास सहित व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्र बैठक गरेका छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ, आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ।
0: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई ल्याएर
16: यो चाहिँ यो खायो नेपाली काङ्ग्रेस चाहिँ यो भड्किलो होइन, तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
0: अनि
16: होइन त्यस्तो होइन, यो यो यसमा हामी केन्द्रित छैनौँ। अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ, त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको सङ्गठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ।
0: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन, 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब यतिखेर?
16: हलो अड्क्यो भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ, धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ। यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर पन्ध्रौं महाधिवेशन लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन, जुन सात बुधे पाँच बुधे माग थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो, जति पनि चौधौं महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ। त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन पन्ध्रौं महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा पन्ध्रौं महाधिवेशन
0: यस्तो भयो क्या। पूर्णबहादुर खड्गाजी त अब पन्ध्रौं महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ। उतापट्टि देउबा बक्सीले पनि पन्ध्रौं महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ। त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको, देउबा पक्षलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने रणनीति हो, सुदूरपश्चिम टिम मात्रै
16: रणनीति नै होइन। आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
0: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
16: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन। जहाँ रुख छ, जहाँ चार तारे जन्दा छ, जहाँ विचार छ, त्यो हाम्रो संलग्नता सम्बन्धमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर, अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। पन्ध्रौं महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
0: होइन, अब कसरी चाहिँ मिलाउन सकिन्छ? अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेका छन् नि त डाक्टर साहब, होइन? दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेसमा त्यसो भए?
16: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस पन्ध्रौं महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ। भनेपछि
0: संस्थापन पक्ष हटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त डाक्टर साहब, पार्टीलाई मिलाउन सकेन नि त।
16: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, यो भन्दा अगाडि मैले अघि नै भनिसके पाँच बुधे सात बुधे, र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ, त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि चौधौं महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो। सबै त माग पुरा भएको छ नि त अब,
0: तर
16: त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ। अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र सम्वादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु,
0: होइन गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेका छैन, सम्वादै हुन सकेका छैन।
16: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद, बिपीको राष्ट्रिय एकता र मेलमिलाप को पक्षधर हो नेपाली कान्ति. आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ. त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा को वातावरण बनाउनु पर्थ्यो, किन बनेन, आफैमा तपाईँले भर्या जस्तो एउटा प्रश्न उब्जिएको छ. तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने, कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू, अन्य आन्तरिक संवादहरू सभापतिज्यूले गरिरहनु भएको छ. मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा, सबैजनाले हामी होइन जहाँ रुख्छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि.
0: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि, कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा, चारथरे झण्डामा अटाउने कुरा, रुखमा अटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा? उहाँलाई के भन्नुहुन्छ तपाईँ डाक्टर?
16: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ. म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जर अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुष मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनु पर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ. अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर रख्नुभयो. उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित त्यो 15 अधिवेशनमा त्यो केन्द्रीय समितिले राख्ने भनेर पनि निर्णय भएको छ. सबै माग त पुरा भइसक्यो नि त.
0: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै
16: कुरा छ. तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो, हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा, त्यो बाटो खुल्या छ. अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु, प्रतिबद्ध छु भन्नुमा चाहिँ मलाई त आशा छ त्यो दिन आउँछ.
0: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
16: एकदम वातावरण बन्छ बिस्तारै बिस्तारै सबैजना लचिलो.
0: अनि देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ कसरी उहाँको चाहिँ सम्मान गर्ने पार्टीमा?
16: होइन सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ. यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो. र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो 15 महाधिवेशनको उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि. अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ. आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लामो लडाइँ लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त. अहिलेसम्म पहिला वातावरण बन्यो त
0: हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ. कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा.
16: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काङ्ग्रेस. हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ. नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो. तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन. त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन्, उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो. सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ. त्यसै कारणले हिन्दूले म हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त त्यो धार्मिक सहिष्णुता जुन छ, बस्दै आएको समाज छ, त्यो बिथोलिँदै आउँछ कि. त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त.
0: हो, अनि जाँदा जाँदै अब नेपाली काङ्ग्रेसलाई एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँबाट आएको होइन. यो हरितालिका तिजमा चाहिँ, यो हरितालिका तिजमा मागेको मनोकामना पुरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ व्रत बस्दाखेरि, शिवजीको चाहिँ व्रत बस्छ, निराहार व्रत बस्ने पनि प्रचलन छ. अब यसपालाको निराहार व्रत चाहिँ कङ्ग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
16: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफुल खाएर पनि राति बस्नुहुन्छ होइन. पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन. एकातर्फ यसको धार्मिक महत्त्व, सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ. हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति. यो पालिको चिज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो. जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बिहोर्नु परेको छ. एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्. आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बिहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ. त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन. त्यो खालको तागत शक्ति आजको दिनले, तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्. पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ. सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ. आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु.
0: हस्, लक्ष्मीको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ.
16: नमस्कार, धन्यवाद, सबैलाई शुभकामना.
0: हस् आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभापति डाक्टर ढिला सङ्गला. आज सुन्दर नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
17: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स.
18: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्, दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ.
17: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9810442191. कता हिँड्नु रामजी काका?
19: बसको टिकट पाइन्छ कि भनेर बस पाक समय हिँडेको नि, भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको.
17: ए किन काका?
19: के हुनु काकी, मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए.
17: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो. काका सुन्नु त,
19: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि.
17: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त, यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त.
19: अनि काठमाडौँकै गङ्गालाल बाटो हो त?
17: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको इसिजी, इको, एबिपिएम लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525-583-774 र 98-20-75-54-61 हो। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
20: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
17: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525-88-650।
21: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको रालसन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको रालसन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
22: र कहाँ पाइन्छ त्यो भरपर्दो रालसन टायर्स?
21: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ रालसन टायर। आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् रालसन टायर। भरोसा हरेक यात्राको। रालसन टायर्स, हाम्रो गाडीको साथ। रालसन टायर्स, हरेक यात्राको खास।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: दिस होम इन्टरनेट। यतिकै हाम्रो बेसमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद किमजी।
2: अब आज हरितालिका तीज महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
3: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्त व्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको

0: नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र त्यसले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस् शुभकामना व्यक्त गर्न चाहन्छु।
1: यसपल्ला नेकपा एमाले पनि तिजलाई अर्थात् हरितालिका तिजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर्खाउने औपचारिक कार्यक्रम गरेन होइन
0: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसअघि, किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ, चाडलाई पनि त्यो ढङ्गले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
1: प्रदीप गिवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ, यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
0: अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ, एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत जोडिएका यी दुईवटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला, केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो, गुवामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो, भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
1: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चिनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि विश्लेषण सुन्दैछु।
0: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो, त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईवटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ, कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई, यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कथातिर अगाडि बढ्न खोजेको हो, नेपालको परराष्ट्र नीति के हो।

0: भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सँगैको अपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो, होइन कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसनमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो। भन्दाखेरि चाहिँ यी दुइटै ठुला शत्रुता मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन, अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहिले पनि नजोडिनु भनेको चाहिँ नेपालको कूटनीतिमा।
1: यहाँलाई त अब अलिकति अनुभव अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नु भएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नु भएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
0: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटुम्बी मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, यहाँ कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकता

0: त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन. चिन त झनै एक खालको सशङ्कित देखिन्छ. पछिल्लो समय जुन ढङ्गका तिब्बतसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो. सरकार आफै संलग्न भएर चिनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चिनको मनमा संशय छ नै भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ. जुन प्रधानमन्त्रीले रोस्टमबाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो. यो सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु. होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ. अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ. किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो. होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ. बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री सङ्घीय राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो. तर उहाँले उच्चस्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन. यी कैयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कुटनीतिक संवादमा अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोडियो भने.
1: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै परराष्ट्रको कुटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी जुन तरिकाले कुटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त. कि
0: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु. किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई हामीले बुझ्नु पऱ्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ. यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन. सरकारप्रति देशभित्र हाम्रो असहमति थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो. पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन. राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ. अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु. जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ. अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ. होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो, $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो. होइन, अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
1: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ. तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भएको थियो, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी

0: नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
1: एकदम छोटो तरिकमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवासीयहरू पाँचदेखि साथीहरू बसिरहनु भएको छ।
0: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
1: मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा किनभने भ्रम कसैलाई पनि नरहोस्, मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज पाँच छ सातमा बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौँ र त्यो संकल्पका साथ अगाडि बढ्छौँ।
0: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ, होइन? अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ।
1: तपाईँको प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका
0: निम्ति, म क्लिप भाइरल गर्ने पक्षमा छैन,
1: चिप खालको भयो। मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पऱ्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गऱ्यौँ। भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नभएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो। यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ। साथमा
0: यहाँको महत्त्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिमालीजी
1: नमस्कार,
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिमाली। आदरणीय नेपाली बसमा छोटो विश्राम लिन चाहन्छु, पुनः उपस्थित हुनेछ।
2: परिवारको खुशीका लागि सफा लुगा,
3: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
2: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
3: हात धुँदा नपोल्ने,
2: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
3: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
2: परिवारलाई खुसी बनाऊ।
4: बहिनी के खालको बत्ती ल्याइस तैँले, तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
5: किशन दाइले त्यही दिनुभयो त्यहाँ ल्याए,
4: यो तरिका तँलाई मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्बले भने होइन?
5: ए ल ल म हिँडे, अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
6: ल छिटो जा छिटो जा, सस्तो राम्रो भनेकै वेगा हो।
3: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
2: डिलरको लागि सम्पर्क 98525 5948।
7: अरे सधैँ जंक फुड, हे कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
8: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
9: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
10: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
11: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
10: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी। फोन नम्बर 0025-583-441।
11: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
12: साथमा कृति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
0: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा वरिष्ठ संस्कृतिविद नेपालको कला संस्कृति धर्म विज्ञान सँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बसबाट स्वागत छ यहाँलाई।
1: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
0: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले? सन्चो हुनुहुन्छ? ठिक छ,
1: ठिक छ, ठिक छ।
0: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दरखाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
1: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो तीन दिन मनाइने भएको हुनाले तीज भने, अब तीज चाहिँ नेपाली शब्द हो। यो यो तृतीया, चौथी र पञ्चमी, यो तीन दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यस यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या, यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ त्यस्तो स्थिति भएको छ, भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन, तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज। त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने, शिवजीको पनि पूजा आजा गर्ने, र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ दिने, सूर्यलाई अर्घ दिने, पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार। त्यसो भएको हुनाले अब यो तीज चाहिँ विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि, पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि, कल्याणको लागि, ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले। त्यसो भएको हुनाले अब यो व्रत चाहिने तपाईँको त्यो तिन किसिमको हुन्छ क्या, यो तपाईँको निराहार, जलाहार र फलाहार। स्वास्थ्य अनुसार चाहिने हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो।
0: गुरु, अब कस्तो छ भने नि, पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि 3 बजीबाट खुला छ होइन, पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन, यो एउटा धाम हो, देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भिड पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा त जानुहोला, किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ। लाखौँ दर्शकहरू र श्रद्धालु भक्तजनहरू, अब मन्दिर जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। यसको विधि होइन, कुन तरिकाले चाहिँ हामीलाई, हामीले चाहिँ यो पर्वलाई मनाउने महिला दिदीबहिनीहरूले, यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौँ न अलिकति।
1: हो, अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने, अब पशुपति अहिले त चाहिने तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् है, पशुपति जान नसक्नेले चाहिने आफ्नो नजिकमा चाहिने शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिने शिवजीको दर्शन गर्ने, पूजा आजा गर्ने, अब त्यहाँ पनि जान नसक्नेले घरमै पनि पूजा लगाउने व्यवस्था छ भएको शास्त्र अनुसार।
9: अहिले तपाईँ इटहरी FM 92.5 MHz सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ। It's 7 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: नमस्कार, सठिक सवालमा स्वागत छ। म चेतन थमला। सठिक सवालमा हामी पूर्वी नेपालका चासो र सरकारका खबरहरू प्रस्तुत गर्छौँ। आज भने सबभन्दा पहिला तीज र बाल दिवसको प्रसङ्ग। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज महिलाहरू निरहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदीबहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा रहिआएको छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा गीत गाउने, नाच्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले यो पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिँदै आएको छ। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम साय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल लगायत विभिन्न दलका नेताहरूले शुभकामना पनि दिएका छन्। तीज पर्व भाद्र शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइए पनि भाद्र शुक्ल तृतीयालाई मुख्य तीजका रूपमा लिइन्छ। यस दिन व्रतालु महिलाहरूले बिहानैदेखि निरहार व्रत बसेर साँझ भगवान शिवको पूजा आराधना गर्ने गर्छन्। यस वर्ष तीज पर्व आइतबारदेखि सुरु भएको हो। पर्वको पहिलो दिन व्रतालु तथा परिवारका सदस्यहरूले दर खाएका छन्। दोस्रो दिन आज तीजको मुख्य दिनका रूपमा निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरिँदैछ। आजै गणेश चतुर्थी मनाइने गरिएको छ, मनाउने तिथि परेको छ। अरुन्धती सहित भोलि सप्तऋषिको पूजा गरेपछि तीज पर्व औपचारिक रूपमा समापन हुनेछ। बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न, गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता पनि उठिरहेको छ। यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताएका छन्। यो अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको पनि आयोजना गरेका छन्। कोशी प्रदेशमा बजेट पर्याप्त हुँदै गए पनि त्यसको खर्च गर्न नसकिरहेको अवस्था देखिएको छ। कोशी प्रदेश सरकारको ढुकुटीमा पर्याप्त बजेट हुँदा पनि खर्च गर्न नसकेको देखिएको हो। कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीका अनुसार गएको आर्थिक वर्ष 2082-83 प्रदेशको सञ्चित कोषमा झन्नै 8 अरब रुपियाँ बचत भएको छ। हामी विवरण संकलनकै क्रममा छौँ। 5 स्तरको हिसाब मिलाउन बाँकी छ। अब केही दिनमा विवरण पूर्ण आउनेछ। लेखा नियन्त्रक खत्रीले भनेका छन्, स्थानीय तहबाट फिर्ता आएको विवरण हाल्न पाएको छैन। अनुमानित 7-8 अरबको बीचमा सञ्चित हुन सक्छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले चालु आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्ने क्रममा गएको असार 1 गते सञ्चित कोषमा 5 अरब बचत हुने अनुमान गरेका थिए। चालु आर्थिक वर्षका लागि 40 अरब 44 करोड 98 लाख रुपियाँको बजेट प्रस्तुत गर्दा मन्त्री लिङथेपले त्यो रकम बेहोर्ने स्रोतमध्ये नगद मौजात 5 अरब उल्लेख गरेका थिए। यद्यपि मन्त्रीले उल्लेख गरेको भन्दा झन्नै 8 अरब रकम मौजात हुने देखिएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा 29 अरब 32 करोड 64 लाख आमदानी हुने र 24 अरब 32 करोड 64 लाख खर्च हुने अनुमान गरेको थियो, तर जम्मा खर्च 25 अरब 86 करोड 18 लाख भएको थियो। खर्चको अनुमान बढे पनि आमदानीको अवस्था केही सुधार हुँदै 30 अरब 38 करोड 47 लाख पुग्यो। यस्तै स्थानीय तहमा गरिएको वित्तीय हस्तान्तरणको रकम खर्च हुन नसक्दा बचत रकम बढेको हो। प्रदेश सरकार स्थापना यताका 8 वटा आर्थिक वर्षमा प्रदेश सरकारको सञ्चित कोष कहिल्यै घाटामा गएको छैन, बरु वर्षेनी अरबौँ रुपियाँ बचतका रूपमा ढुकुटीमा थन्किँदै आएको छ। मोरङ उद्योग व्यापार संघको 35 कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष अनिल कुमार शाहको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। नयाँ कार्य समितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै सबै पदमा पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको संघले जनाएको छ। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित भएका छन्। यसै गरी वाणिज्य तर्फको उपाध्यक्षमा विकास बिगवानी र उद्योग तर्फ उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ निर्वाचित भएका छन्। कार्य समितिको महासचिवमा अमित सारडा, सचिवमा अमित राठी, कोषाध्यक्षमा दिपेश सुवेदी र सहकोषाध्यक्षमा विनेत सिंगानिया निर्वाचित भएका छन्। संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन्। संघको वाणिज्य तर्फको सदस्यहरूमा सुशील सुराना, विवेक कुमार अग्रवाल, अन्वित घिमिरे निर्वाचित भएका छन्। यस्तै उद्योगतर्फ पवन राठी, राजेश कुमार अग्रवाल, मनिष कुमार मारू, देवाशिष गोल्छा र वेदान्त जाजु निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष अनिल कुमार शाहले नयाँ कार्य समितिले विराटनगर र मोरङको औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकास र समस्या समाधानका लागि ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग र वाणिज्य दुवै क्षेत्रका अनुभवी व्यवसायहरू समेटिएको कार्य समितिले सबैलाई साथमा लिएर निजी क्षेत्रको मनोबल उच्च बनाउन भूमिका खेल्ने शाहले बताएका छन्। बाँदरले अन्नबाली नष्ट गरेर हैरान पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन्। विशेष गरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका 5 बोखिमका स्थानीय किसान नवराज फुयाले बताएका छन्। बाँदरबाट बचाउन बेसार सुरक्षित र आय आर्जनको भरपर्दो माध्यम बन्दै आएको छ। मकै, कोदो जस्ता खेती बाँदरबाट जोगाउन मुस्किल छ। उनले भनेका छन्, बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ। पछिल्लो समय बाँदरको समस्या रहेको ठाउँमा बेसार खेती गर्ने चलन बढ्दै गएको छ। अब एकैछिन विज्ञापन, त्यसपछि हामी आर्थिक लगायत अन्य विभिन्न खबरहरू लिएर आउनेछौँ।
1: वासिङ मेसिन हो नि, कहाँबाट
2: रिद्धि सिद्धि ट्रेड लिङ्क
1: जम्मै सामान त्यहीबाट
2: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म, अनि रिद्धि सिद्धि ट्रेडलिङबाट नलाई कहाँबाट ल्याउनु।
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0525584001।
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
6: हो, पूर्वी नेपालकै मुथु, इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू,
5: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु,
6: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी, अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
7: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक,
5: सम्पर्क नम्बर 9852075472, 9010247474,
7: 9704775472, 9525049441।
8: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
5: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
8: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
5: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
8: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा,
5: फोन नम्बर 0255882798024042053 र 9713800753।
9: मामु भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
10: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु।
11: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
12: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल इटहरी नौ विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98524850।
0: विज्ञापन पछि अब बाँकी खबरहरू। नेपाली काङ्ग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीका सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट सुरु हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मञ्चमा हुने काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कारवाहीमा परि सदस्यता गुमाएका तथा प्रचलित कानुनअनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने काङ्ग्रेसको निर्णय रहेको छ। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुने आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। महाधिवेशनलाई केवल प्राविधिक प्रक्रिया नभई पार्टीको राजनैतिक महाउत्सवका रूपमा अगाडि बढाउनु पर्ने भन्दै काङ्ग्रेसले आन्तरिक असहमति र चासोलाई संवाद, सहमति र सहकारीबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। सबै पक्षको सहभागिता सुनिश्चित गर्न केन्द्रीय समिति सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति र अधिवेशन व्यवस्थापनमा समेत आवश्यक लचकता अपनाइएको काङ्ग्रेसको भनाइरहेको छ। बैठकले पार्टीका क्रियाशील सदस्यको नामावली समेत स्वीकृत गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सभापति थापा समक्ष पेश गरेको नामावलीलाई बैठकले अनुमोदन गरेको छ। यसैबीच केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट दिएको राजीनामाबारे सभापति थापाले बैठकलाई जानकारी गराएका छन्। काङ्ग्रेसले महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन देश तथा विदेशमा रहेका पार्टी सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ। वडा अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीको साङ्गठनिक जीवनलाई थप उत्साहपूर्ण र एकताबद्ध बनाउनु पर्नेमा बैठकले जोड दिएको छ। भुटेकोशी विपदपछि त्यो ठाउँको पुननिर्माणका विषयमा आवश्यक चासो र सल्लाह भइरहेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले लगानी बोर्डका पूर्व सिईओ सुशील गेवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका छन्। भदौ 10 गते भुटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि भदौ 13 गते मन्त्री लम्सालले गेवालीलाई विज्ञ सल्लाहकार नियुक्त गरेका हुन्। भुटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुननिर्माणको काम हाँक्न गेवालीलाई नियुक्त गरिएको पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताएका छन्। उनले भूकम्पपछिको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सिईओको जिम्मेवारी सम्हालेका थिए। बाढी आएपछि मन्त्रालयले पुननिर्माण तथा क्षतिको मूल्याङ्कनका लागि कार्यदल गठन गरेको थियो। गेवालीले मन्त्रालयमै बसेर विपदपछिको आवश्यकता आकलन, पोस्ट डिजास्टर निड्स एसेसमेन्टका लागि काम गरिरहेका छन्। विपदपछिको पुननिर्माणमा अनुभव भएकाले उनलाई सल्लाहकार बनाएर काम थालिएको ती अधिकारीको भनाइ छ। यद्यपि स्रोतहरूका अनुसार गेवालीलाई भुटेकोशी बाढी अघि नै मन्त्रालयको सल्लाहकार बनाउने लम्सालको तयारी थियो। गेवालीलाई सल्लाहकार राखेर उनको अनुभवबाट सरकारले फाइदा लिने तयारी गरिरहेका बेला भुटेकोशी बाढी आएकाले अब पुननिर्माण पनि उनले नै हेर्नुपर्ने संयोग मिले जस्तो देखिएको छ। गेवाली यसअघि राष्ट्रिय योजना आयोगमा बसेर पिडिएनएको काममा पनि संलग्न थिए। पिडिएनएको अनुभव उहाँसँग त्यति बेलादेखि नै छ। त्यो विज्ञता र अनुभवलाई हामीले भुटेकोशी बाढीपछिको पुननिर्माणमा सहयोग लिन खोजेका हौँ, उनले भनेका छन्। सिभिल इन्जिनियर गिवालीलाई 2072 वैशाख 12 गतेको गोर्खा भूकम्पपछि बनाइएको भूकम्प पुननिर्माण प्राधिकरणको सिईओ बनाइएको थियो। अहिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट संयोजक रहेको टोलीले पिडिएनए गरिरहेको छ। यो कार्यदलमा गेवालीले सहजीकरण गरिरहेको मन्त्री लम्सालका सुखी सचिव विवेक बास्तोलाले जानकारी दिएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाखमा अध्यादेश ल्याएपछि गेवाली लगानी बोर्डको सिइओबाट हट्न बाध्य भएका थिए। तर पदबाट हटे लगत्तै बालेन क्याबिनेटकै प्रभावशाली मन्त्री लम्सालले गेवालीलाई आफ्नै सल्लाहकार बनाएका हुन्। विश्वकै अग्रणी एआई कम्पनी मध्येको एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाउँ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडोईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढाउने रफ्तार अलि सुस्त बनाउनु पर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका स्याम अल्टम्यान, एक्सएआईका एलन मक्स र गुगल डिप माइन्डका डेमिस हिसाउइसले तुरन्तै समर्थन गरेका छन्। एक अर्कालाई पछार्न अरबौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेखित प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनियाँ तथा बाह्य प्रतिस्पर्धीलाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका पनि रहेको छ। अहिलेको बसलाई विभिन्न कोडबाट हेरिए पनि एआई निर्माता आफैले स्पिड घटाउन माग गर्दा सरकारहरूले यसलाई गम्भीरतापूर्वक सुन्नुपर्ने र परमाणु ऊर्जा वा जैविक प्रविधिमा जस्तै स्वतन्त्र अनुगमन हुनुपर्ने अधिकांशको माग रहेको छ। यो बस नेपालका लागि टाढाको प्रविधि विवाद मान्न मिल्दैन। हामी कहाँ एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ। विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी, बैंक, सरकारी कार्यालय सबैतिर च्याट जिपिटी, क्लाउड र जेमिनाई जस्ता टुलको दैनिक प्रयोग बढ्दै गइरहेको छ। तर यी टुल कति सुरक्षित छन्, तिनले कस्ता जोखिम बोकिरहेका छन्, हाम्रा सूचना कहाँ पुगिरहेका छन् र तिनको विकासको गति कसले निर्धारण गरिरहेको छ? यसबारे नेपालमा न पर्याप्त बहस भइरहेको छ, न कुनै नीतिगत संरचनाले सम्बोधन गरिरहेको छ। एआईको विकास र नियमन सम्बन्धी निर्णय सान फ्रान्सिस्को केही कम्पनीका बोर्ड रूमभित्र हुन्छन्, तर तिनको असर प्रयोगकर्ता मात्र रहेका नेपाल जस्ता मुलुकले पनि भोग्नु परिरहेको छ। एआई विकास सम्बन्धी अहिलेको बहस वात्तै चर्किएको गत बुधबारदेखि हो। एआई निरन्तर असुरक्षित बन्दै गएको दावीसहित एन्थ्रोपिकका जेकब कक्सनले गत सेप्टेम्बर 9 राजीनामा दिएका थिए। उनको पोस्ट भाइरल बनेको थियो। ओमोडोईको प्रस्ताव जेकबकै चेतावनीसँग मिल्ने गरी आएको छ। त्यसपछि यो बहस निरन्तर चर्किँदै गएको छ। एन्थ्रोपिकले हालैका महिनामा आफ्ना मोडल प्रयोग गरी साइबर आक्रमण, निगरानी र जैविक हतियार सम्बन्धी अनुसन्धान गर्न खोजेकाहरूलाई रोकेको विवरण पनि कम्पनीले सार्वजनिक गरेको छ। हस्तैनी प्रसङ्गहरूसँगै अहिलेलाई बिहान 7 बजेको समाचारको समय सकिएको छ। अहिलेलाई हामी सबै बिदा हुन्छौँ। नमस्कार।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व, एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 24 23 4 16 हो।
3: पूर्वाञ्चल किसान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, महिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट 98 5 20 29 373, 98 036 41 281।
4: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
1: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
4: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
4: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 0525776644, मोबाइल 98 428 20253 र 98 047 07 920।
4: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हासपोसामा पनि।
5: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
1: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
6: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ, सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्गिता रेग्मी दन्तरोग विशेषज्ञ।
7: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन, नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809062। दाँतको स्वास्थ्य, सुस्वास्थ्य।
8: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
8: ओहो, गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
4: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। मोबाइल नम्बर 9845480 32, 9818580756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
9: कता हिँड्नु रामजी काका?
10: बसको टिकट पाइन्छ कि भनेर बस पार्कसम्म हिँडेको नि। भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
9: ए किन काका?
10: के हुनु, काकी मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
9: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
10: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
9: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त। यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
10: अनि काठमाडौँकै गङ्गालालबाट हो त?
9: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा। यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ECG, इको, ABPM लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0252-83-774 र 9820-75-54-61 हो।
11: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
12: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
11: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255-88-650।
13: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the stretched out poses to tongue out poses. For the selfie queen, or whatever that means, private chatter, but gossip matters. Very antic, but very romantic, for the weird poses and funny noses. Subisu, gig fiber, exceeding expectation.
14: For more detail, itahari contact 025-580-079.

0: अरे सधैँ जंक फूड हे कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
1: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त
2: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 8 बजेको छ। इट्स 8 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
1: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु?
2: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
3: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528410।
4: परिवारको खुसीका लागि सफा लुगा,
3: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
4: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
3: हात धुँदा नपोल्ने,
4: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
3: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुहबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
4: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
5: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
4: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
5: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
6: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
4: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
6: 97-417-74-72, 98-520-59-441।
0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै, यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
6: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
4: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
6: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
4: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
6: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
4: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 025584088।
7: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
8: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
7: उत्पादक सागर फुड्स प्राली इटहरी सुनसरी, फोन नम्बर 025-583-441।
8: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
9: अपूर्व आवाज इटहरी FM।

0: जहरी एफएम
1: 92.5 के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादी चूर्ण।
2: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-5-20-57-190-98-070-18-6-99।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
2: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
3: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
4: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809662। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
5: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
2: केही गर्नै पर्दैन। इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
5: ओहो, गजबको अफर आएछ त।
2: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
4: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425480 32, 98185876। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
1: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
4: हाम्रा 24 घण्टा सेवाहरू,
1: बिरामी जाँच सेवा,
4: आकस्मिक उपचार सेवा,
1: डिजिटल एक्सरे सेवा,
4: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
1: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
4: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
1: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
4: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
1: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा, कोशी अस्पताल विराटनगरबाट,
4: दैनिक बाल रोग विशेषज्ञ सेवा, डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
1: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि।
4: फोन नम्बर 0525909888।
6: अरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
7: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
8: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
1: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
9: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराटचोक।
0: सम्पर्क नम्बर 98525775472, 98104774,
2: 97475472, 98525954141।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी कमात्सु हुन्डाई महेन्द्र केस एस्कर्ट्स डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
2: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स सुन्दर हरैचा मोरङ प्रोप्राइटर शरद भण्डारी 98 5 20 57 2 91 98 0 10 44 2 91। आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98 6 26 33 9 64 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हाड जोड्ने दुखाइ चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144 57 10 42 र हेल्पलाइन नम्बर 97 090 24 184।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ. इट्स 9 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्य देव भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्छ अवस्था छ। बिहानी पख भदौरी थरीका बावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तेज पर्वको अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सरदावर्त शीतल, तिलगंगा, उमाकुण्ड, जय बागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वको अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ। राजधानीको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ। विगतमा तीज आउनु अघि हप्ता अघि रौनक शुरू हुन्थ्यो। तीजको गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 भोटेको सिबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। दसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्र होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत स्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँमा शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मखन महादेव लगायत क्षेत्रमा भक्तजन पुगेका छन्। जाजरकोटको नलगाट नगरपालिका 1 र 2 सीमामा पर्ने बहुला खोलामा आएको बाढ़ीले भेरी करिडोर सड़क अवरोध भएको छ। बहुला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटान गर्नुका साथै नलगाड एकतर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिएका छन्। सड़कमा बाढ़ी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। खरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाइएको छ। भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क भएकाले सड़क अवरोध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। यसैबीच सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाट नगरपालिका 2 डाँडा गाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन् भने वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन्। त्यस्तै गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले जनाएका छन्।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुल्ला भएपछि सहज भएको छ। बिहान 7 बजेसम्ममा 9,000 भन्दा बढी दर्शनार्थीद्वारा दर्शन भइसकेको छ। सुरक्षा स्रोतका अनुसार 3,000 दर्शनार्थी लाइनमा छन्। नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको छ। मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ। ट्राफिक व्यवस्थापन पनि गरिएको छ। सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ। सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन्। प्रहरीले आज दिनभर 2 शिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिएका छन्। आज दिवस महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषयको गोष्ठी गर्न लागि समेत बताइएको छ। कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म 27 कार्तिक 1966 अर्थात कार्तिक कृष्ण औसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उनको निधन भने 29 भदौ 2016 सालमा भएको हो। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28 देखि 29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुम्लामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा पनि कम वर्षा भएको छ। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्ली सम्मेलनको विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा समेत जोड़ दिएका छन्। त्यस्तै चीनी राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्र सहकार्यका लागि 5 महत्वपूर्ण पहलका छन्। र विभिन्न द्वन्द्वल भएको छ। यसैबीच हिजोदेखि चौसठ करोडको शिखर सम्मेलन आज समाप्तमा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्ष हस्तान्तरण गरेको छ। महिला टी ट्वेन्टी एसिया कपको उपाधि जितेको छ। दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित विश्व ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले 39 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएकी छन्। 184 रनको लक्ष्य पछि आएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भएको थियो। कप्तान चमारी थुले सर्वाधिक 36 रन बनाएकी छन् भने पिच भएका सारा टक स्टेशनहरू र नेपाली नेटकै साथ प्रसारण खबर अहिलेलाई यति नै।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओहो, अनि के तोले त नआ फिनिस भो आलेछ, अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: रिद्धि
2: सिद्धि ट्रेलिङ।
1: लो त वासिङ मेसिन, अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: जम्मै सामान त्यहीबाट
2: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0252584001।
5: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्ने तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 97090-24184।
6: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
7: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै।

0: नि ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क 98 4 20 23 4 16 हो। सुन्दर घर सिंगेन रियल इस्टेट
1: नेपालकै मुथु इटहरी आसपासका प्रो खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो र अत्याधुनिक प्ला

0: सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बालरोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजे देखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवीत गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525589
2: अपूर्व आवाज इटहरी एफएम

0: the Moody FM 92.5.
1: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने

0: चस्मा हुनुहुन्छ। तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ एक क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै एक क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96122, 98425 65 286।
2: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
3: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान किड्स हाउस सपिङ सेन्टर इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
4: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
0: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
5: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
6: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025580962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, महिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293, 98036142181।
7: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
8: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
9: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रूप 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
10: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525 88 650।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैजा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9747472, 9552594141।
3: ओहो, मेरो दाँत
4: के भयो? भाँच्यो?
3: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
4: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
3: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
4: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ BDS डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
1: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
0: फोन नम्बर 0525385561, 582341।
5: सबैजना ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
6: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
5: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि।
6: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
5: भनेपछि नामै ओखती, कामै ओखती।
7: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
8: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 9841449470।

पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस् जहाँ हजारौं विद्यार्थीहरू डाक्टर नर्सिङ कानून कृषि जस्ता विषयहरू पढ्न आउँछन् विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड हस्पिटल आउने जानेहरूको भिडभाड जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू तत्काल घर बनाएमा भाडा लाग्ने होस्टेल होटल मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने 20 फिटे टाइल लगाएको बाटो ढल निकास तथा डबल ड्रेन भएको खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड विराट चोक मोरङ प्राइम ब्याङ्क भएको भवनको पहिलो तला निकेश विष्ट 98520293 73 98036141281

0: स्टुडियो टाइम यति बेला 10 बजेको छ. इट्स 10 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: 92.5 MHz.
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ, मात्र धुरको 1 लाखबाट सुरु।
2: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
1: सम्पर्क नम्बर 98525 75 472, 98 10 24 17 74,
3: 97 417 74, 98 520 59 4141।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
3: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
3: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
3: मुख तथा गिजाका घाउ खटिरा हुनिया, दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 025584088। व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
3: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98 5 20 57 2 91, 98 010 44 2 91।
4: ओहो, मेरो दाँत
5: के भयो, बाँच्यो?
4: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
4: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, भाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
2: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन,
1: फोन नम्बर 025583561, 582341।
6: रिसाने माफोस् कैलाशपति महादेव, पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो।
7: पुत्र गणेश प्रकट हौ।
8: प्रणाम कैलाशपति पिता महादेव।
7: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
8: पिता हजुर, यो मुसोमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
9: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार सयर गर।
8: हौस, म यामाहाको मोटरसाइकल किन्न इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
10: तिरुपति अटो सिटी, इटहरी पश्चिम लाइन, फोन नम्बर 025587053, मोबाइल 98520 48232।
11: यस यामाहा।
12: के
11: तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
3: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-69। नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
3: ओहो गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
3: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि। मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520 63 76।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293, 98036414281।
4: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
7: बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर, 98420242017, 98420242017।
0: परिवारको खुसीका लागि सफा लुगा,
9: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
9: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
9: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ। गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। दशौं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
10: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैजा 9 विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
3: 9747472, 9552594141।
4: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
5: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
4: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
5: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
4: भनेपछि नामै ओखती कामै ओखती।
6: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
7: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 9841449470।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सिक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लाइन्स
1: कार्यकारी प्रमुख रुद्रराज शर्मा,
2: फोन नम्बर 0525-88-72-98-42-42-53 र 97-13-800-7-53।
3: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर।
4: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो

0: किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
1: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
2: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
3: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
2: उत्पादक सागर फुड्स प्राली इटहरी सुनसरी। फोन नम्बर 0825-583-441।
3: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
4: टहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ,
0: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
1: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
1: 97-417-75472, 98-525-59-41।
3: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
4: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
0: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ, नयाँ मोबाइल फोन ल्याउने चलाउने।
3: ओहो, गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल, किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
1: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलचोकको उत्तर पूर्व कर्नर। 98424224217, 98424224217।
2: हरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
5: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
6: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
5: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: कता हिँड्नु रामजी काका?
1: बसको टिकट पाइन्छ कि भनेर बस पार्कसम्म हिँडेको नि, भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
0: ए किन काका?
1: के हुनु, काकी मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
0: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
1: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
0: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त, यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
1: अनि काठमाडौँकै गङ्गालालबाट हो त?
0: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा, यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ECG, इको, ABPM लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525 85 774 र 98 20 75 54 61 हो।

0: हजुर अपूर्व आवाज इटहनी एफएम 92.5
1: 92.5 इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईको मुस्कानलाई सधैं ताजा र स्वस्थ राख्न ओमसाई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओमसाई मनोकामना सधैं तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस्, ओमसाई मनोकामना आरोग्य सेन्टर इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525 84 088। अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेसन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेसन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेसनका लागि सम्पर्क नम्बर 98626 33 9 64। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
0: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने। त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
2: ओहो, गजबको अफर आएछ त।
0: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425 480 32, 98185 80 756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
3: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
3: अब त साह्रै सजिलो भयो।
1: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0525 90 211, मोबाइल नम्बर 98523 76 76।
4: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियू सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121 51 44, 57 10 42 र हेल्पलाइन नम्बर 97 090 24 184।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
2: 97-417-75472, 98-525-59-41।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर।
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
5: यति बेला 12 बजेको छ। It's 12 o'clock।
6: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
7: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आज हरितालिका तीज देशभरका शिवालयमा व्रतालुको घुइँचो, बाढी प्रभावित क्षेत्रका सांसदपालिका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, तत्काल चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित। काँग्रेस संस्थापनको निर्णयपछि धारणा बनाउन देउवा निवासमा इतर समूहको बैठक जारी, एमाले कार्यदल बैठक आज सकिँदै, दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाइदै। जाजरकोटको बौला खोलामा बाढी, भेरी करिडोर अवरुद्ध, पोखरा बस पार्क एक महिनाभित्र खाली गर्ने तयारी, 18 ठाउँमा सुकुम्बासी व्यवस्थापन हुँदै, मुस्ताङमा हुन लागेको जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु, घटनाको सामना गर्न द्रुत प्रतिक्रिया टोली परिचालन, मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्किएको आह्वान। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो, दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने।

0: नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं हरितालिका तीज सम्बन्धी प्रसंगबाट हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन् आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छ बिहान 7 बजेसम्ममा 9000 भन्दा बढ़ी दर्शनार्थीद्वारा दर्शन भएको जनाइएको छ विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो तीजका गीत घन्किन्थे नाचगान दरखाने लगायतका कार्यक्रम हुन्थे तर गएको भदौ 10 बटेको सिबारीका कारण यस वर्ष तीज खल्लो भएको जनाइएको छ विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट धादिङ गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन् बाढ़ीबाट अहिलेसम्म 1388 जनाले च्यान गुमाएका छन् भने झण्डै 5000 सम्पर्क विहीन छन् कतिपयका घर भगेका छन् आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भइरहेका छन् प्रधानमन्त्री वीरेन्द्र शाहले रसुवाको भेटेको सिबाड़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल थाल्नु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नुवाकोट रसुवा धादिङ गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ छलफल बाढ़ी प्रभावित क्षेत्रमा विपदपछिको अवस्थाबारे समीक्षा अहिलेको परिस्थिति अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा रहेको बताइएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमल सिन्हा अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ बेलकोटगढ़ी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन् त्यसै गरी रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोदिङबो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन् गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष साङ नुर्पु तामाङले भनी अनलाइन मार्फत छलफलमा सहभागिता जनाउनु भएको छ धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा सिद्धल्ली गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक पनि छलफलमा सहभागी रहेका छन् तनहुको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबु खैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सिन्हा साकार पनि प्रधानमन्त्रीसँगको छलफलमा छन् नेपाली कांग्रेसको शेरबहादुर सेवा समूहको बैठक आज बिहान बसिरहेको छ देउवा निवास चुनदेवीमा बैठक बसिरहेको नेता एनपी साउथले जानकारी दिएका छन् आइतबार बसेको गगन थापा नेतृत्वको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिने निर्णय गरेको थियो गत पुष अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ र डाक्टर शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई मानिरहेको छैन भने उनीहरूले आफूहरूका तर्फबाट एकपछि अर्को माग राख्दै आएका छन् देवा र डाक्टर शेखर समूहले राखेको 15 महाधिवेशनका लागि गत पुष मशान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिने र 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेका छन् त्यो माग कार्य सम्पादन समितिले पूरा गरे पनि उनीहरू विशेष महाधिवेशनबाट आएको समितिले आगामी असोज 16 19 गतेसम्म गर्ने महाधिवेशन सहभागी नहुने बताइरहेका छन् दुई दिनदेखि काभ्रेको पनौती स्थित वनथली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवश्यक बैठक आज सकिँदैछ कार्यदल संयोजक तथा उपाध्यक्ष राम बहादुर थापा बादल र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरू बीच घनीभूत छलफल भइरहेको बताइएको छ एमाले सचिवालय बैठकले गत जेठ 10 गते उपाध्यक्ष राम बहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका पाँच इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुनः आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट पाँच स्थित घरबाट इस्मा गाउँपालिका चार हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजी निसी खोला तर्दै थिइन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जाजरकोटको नलगाड नगरपालिका एक र दुईको बीचमा पर्ने बौला खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ीको आवाज सुनेपछि भागेको नलगाड नगरपालिका एकका वडा अध्यक्ष धनबहादुर मोहरले बताएका छन्। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने करपचोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक करपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिएका छन्। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा जलवायु सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। पोखराको बस पार्क क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा समिति समेत गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेकका अन्य वडामा 4 रोपनी भन्दा बढी जग्गा भएको ठाउँलाई सिफारिश गरेको छ। रसुवा नुवाकोट धादिङका बाढ़ी प्रभावित परिवारका लागि भलेसिया स्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इण्डक्सन चोलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढ़ी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा असहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढ़ी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा सयौं स्वयंसेवक परिचालन गर्दै आएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी उदय त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण र सुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ।
3: सातै दिन चौबिसै घण्टा 01-5-97-12-22 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाली वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिएका छन्। त्यस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बांगसमोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरात अघि कोटा बाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी र राजनैतिक समूह बीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। अफगानिस्तानका नाबिनले भारतका 2 विकेट लिए भने अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सहरी तालिका 30 देशभरका शिवालयमा व्रतालुहरूको गुइँचो। बाढ़ी प्रभावित क्षेत्रका 7 पालिका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। तत्काल चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित। कांग्रेस संस्थापनको निर्णयपछि धारणा बनाउन देउवा निवासमा इतर समूहको बैठक जारी। एमाले कार्यदल बैठक आज सकिँदै दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाउने तयारी। जाजरकोटमा बाढ़ी आएपछि भेरी करिडोर अवरूद्ध। पोखरा बस पार्क 1 महिना खाली गर्ने तयारी। 18 ठाउँमा सुकुम्बासो व्यवस्थापन हुँदै मुस्ताङमा हुन लागेको जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। घटनाको सामना गर्न द्रुत प्रतिक्रिया टोली परिचालन। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
4: ओहो, अनि के तौले त नयाँ फिरिस भयो आलेछ। अनि कहाँबाट गइस?
5: रिद्धी सिद्धि ट्रेलिङ।
4: यो सिनी भित्र आएछ। अनि कहाँबाट?
5: रिद्धि सिद्धि ट्रेलिङ।
4: लो त वासिङ मेसिन। अनि कहाँबाट?
5: रिद्धि सिद्धि ट्रेलिङ।
4: अनि जम्मै सामान त्यहीबाट?
6: पेनासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
7: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधा कृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 025-584-0001।
8: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
9: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एकजोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
10: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
6: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू नानी बाबुको लागि लुगा चप्पल जुत्ता कस्मेटिकका सामानहरू खेलौनाहरू स्ट्रोलर कुक्रो साइकल रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरी नौ विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528410।
11: पञ्चकोशी मेडिकल सेन्टर इटहरीको सेवा विस्तार सम्बन्धी जानकारी।
6: विगत 20 वर्षदेखि इटहरी पश्चिम लाइन फुलबारी मार्केटमा सञ्चालित पञ्चकोशी मेडिकल सेन्टरले इटहरीकै बिपी चोकबाट पनि सेवा सुरु गरेको छ।
11: बिपी चोकबाट सञ्चालनमा आएको पञ्चकोशी मेडिकल सेन्टरमा नियमित विशेषज्ञ डाक्टरहरूको सेवा सँगै छाला

0: बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ, मात्र धुरको 1 लाखबाट सुरु।
0: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
1: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
2: 97-475-472, 98-525-59-441।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
2: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98-520-57291, 98-010-44291।
3: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
4: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
3: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
4: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
3: भनेपछि नामै ओखती, कामै ओखती।
5: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
2: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98-421-4970।
6: ओहो, मेरो दाँत
7: के भयो, भाँचियो?
6: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
7: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
6: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
7: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
8: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
1: फोन नम्बर 0525-583-561-582-341। इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
9: हाम्रा 24 घण्टा सेवाहरू,
1: बिरामी जाँच सेवा,
9: आकस्मिक उपचार सेवा,
1: डिजिटल एक्सरे सेवा,
9: दैनिक बिहान भिडियो एक्सरे सेवा, यूएससी
1: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
9: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
1: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
9: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
1: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
9: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
1: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि।
9: फोन नम्बर 0525-90988।
6: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
1: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
7: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएसबाट बिडिएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडिएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर

0: आनन्द आचार्य, तार लगाउने विशेषज्ञ डाक्टर अङ्किता रेग्मी, दन्त रोग विशेषज्ञ,
1: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
2: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
3: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
2: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
1: पशुपन्छीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
0: उत्पादक सागर फिड्स प्राली इटौरी सुनसरी। फोन नम्बर 0025-583-441।
1: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
3: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
2: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
3: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
2: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
3: फोन नम्बर 0255-88-272, 98-42-42-053 र 97-13-800-753।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: रिसानी महापुरुष कैलाशपति महादेव, पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो।
2: पुत्र गणेश प्रकट हौ।
3: प्रणाम कैलाशपति पिता महादेव।
2: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
3: पिता हजुर, यो मुसोमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
4: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार सयर गर।
3: हौस्, म यामाहाको मोटरसाइकल किन्न इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
5: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन, फोन नम्बर 0252587053, मोबाइल 98520848232।
6: यस यामाहा।
7: अरे सधैँ जङ्क फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
8: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
9: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
10: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
11: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
10: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ, मात्र धुरको 1,00,000 सुरु।
11: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
12: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
10: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
12: 97-417-75472, 98-520-59-41।

0: साथ।
1: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल, आफ्नो त यही यति कार्पेट नै हो।
2: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हजुर अपूर्व आवाज इटली एफएम 92.5
1: 10 9 8 7 6 5 4 3 2 1 Let's start the fun.

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ।
0: परिवारलाई खुसी बनाऊ।
2: नवदृष्टि आई हस्पिटल प्राली इटहरी चारको सूचना। वरिष्ठ आँखा विशेषज्ञहरूद्वारा सञ्चालित यस नवदृष्टि आई हस्पिटल प्राली इटहरीमा हेडेक क्लिनिक, अकुलोप्लास्टिक क्लिनिक, कोर्निया क्लिनिक, रेटिना क्लिनिक र ग्लकोमा क्लिनिक नियमित रूपमा सञ्चालन गरिएको बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका

0: time. यति बेला एक बजेको छ. It's 1 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: Johari FM 92.5 megahertz mein yo ho

0: ओहो, अनि के तोले त नयाँ फ्रिज पो हालेछ? अनि कहाँबाट गइस?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: यो सिनी भित्र आएछ। अनि कहाँबाट?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: लो यो त वासिङ मेसिन। अनि कहाँबाट?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: अनि जम्मै सामान त्यहीबाट?
1: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
2: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
3: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
4: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिकोत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिकोत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
4: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 0255886650। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
5: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
4: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
5: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
4: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9947775472, 9052549141।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: इटहरी एफएम 92.5 मेगाहर्ज मा यो हो

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा

0: दुखी भएर बस्ने त अब इटहरीमै छ नि, यसको भर पर्दो समाधान
1: हो तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
0: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
0: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 025584088।
2: अरे सधैँ जंक फूड हे, कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
0: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9810442191।
0: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
1: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
0: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
0: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 025577644, मोबाइल 9848202353 र 9807709720।
0: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
5: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 9852293373, 9806341281।
1: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
0: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्, श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
3: 9947745472, 9552594141।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852223997 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98 520 22 397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 2 बजेको छ। इट्स 2 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: शान्ति समृद्धि र स्वरोजगारका लागि सञ्चार अभियान. नमस्कार, म चेतन धमला. यो समय हो करेन्ट न्यूजको. करेन्ट न्यूजको सुरुमा मेन न्यूज. आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अगाडि बढाउने काङ्ग्रेसको देउबा पक्षको निर्णय. बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव. रविले प्रस्ताव गरेको उच्च स्तरीय संयन्त्र 18 दिनसम्म बन्न सकेन. र बिदाको दिन गाडी चलाएको कसुरमा मन्त्रीको गाडीलाई जरिवाना. अब पूरा खबर. काङ्ग्रेसको देउबा पक्षले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको छ. नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अगाडि बढाउने निर्णय गरेको हो. आज निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो. यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएको का सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो. संस्थापन इतर समूहले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अगाडि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अगाडि बढाउने निर्णय गरेको हो. बैठकपछि नेता डाक्टर प्रकाशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आज 4 बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिएका छन्. काङ्ग्रेसको कार्य सम्पादन समिति बैठकले 15 महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो. त्यस्तै संस्थापन इतर समूहले आज आकस्मिक बैठक पनि बोलाएको छ. बैठक सम्पर्क कार्यालय चुन्देबीमा बस्ने बताइएको छ. बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पुगेको छ. बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पुगेको हो. नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुबर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती बिक समर्थक रहेका छन्. नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ. सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 छ. स्वतन्त्रताको हक धारा 17, समानताको हक धारा 18, बालबालिकाको हक धारा 39 र महिलाको हक धारा 38 रहेको छ. जसले मार्फत हिंसा वा शोषण विरुद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको छ. तर व्यवहारमा महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्. एकातर्फ बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर परिरहेको छ. अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराध महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको प्रस्तावमा उल्लेख गरिएको छ. रसुवामा विनाशकारी बाढी गएको भोलिपल्ट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले विपदपछिको उद्धार, राहत र पुनस्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए. भदौ 10 गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रासपाका सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए. बैठकमा रासपा, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी रहेका थिए. बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गरेका थिए. उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं जसले सरकारलाई निर्णय गर्न सहज होस्, उनले भनेका थिए. आज यो 18 दिन बितिसक्दा पनि यस्तो समिति बनेको छैन. लामिछानेको प्रस्तावमा अन्य दलले पनि सहमति जनाएका थिए. बैठकले 10 बुधे संकल्प जारी गर्दै दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय समेटेको थियो. संकल्पको 10 नम्बर बुधामा भनिएको थियो, विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद नीतिमा समयानुकूल सुधार र सरकारका काम कारवाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्न हामी सहमत भएका छौं. यो संयन्त्रले संकटको समयमा मात्र नभई विपद पूर्व तयारी र दिगो विकासका एजेण्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा भूमिका खेल्ने उल्लेख थियो. तर सहमति भएको 18 दिन बितिसक्दा पनि यो संयन्त्र गठन हुन सकेको छैन. र सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुबरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्य मन्त्री कुबर चढ्ने गाडीलाई जरिवाना तिराएको हो। यो समयमा कुबर भने गाडीमा सवार नरहेको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रमेश प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलोपल्ट 500 रुपियाँ जरिवाना तिराएको हो। यिनी प्रसङ्गसँगै हामी करेन्ट न्युजको अन्त्यमा आएका छौँ। अन्त्यमा मेन न्युज पनि एकपटक। आफ्नै ढङ्गले महाधिवेशन प्रक्रिया अगाडि बढाउने काङ्ग्रेस देउबा पक्षको निर्णय। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव। रविले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र 18 दिनसम्म बन्न सकेन। र बिदाको दिन चलाएको कसुरमा मन्त्रीको गाडीलाई जरिवाना। हवस् त, अहिलेलाई करेन्ट न्युजको समय सकिएको छ। अहिलेलाई हामी बिदा हुन्छौँ। नमस्कार।
1: यो हो इटारी एफएम 92.5 मेगाहर्ज।
2: ओहो, अनि केटोले त नयाँ फिरिस भयो आलेछ। अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: इलेक्ट्रोनिक
3: सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-0001।
6: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
7: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
6: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
7: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
6: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
7: फोन नम्बर 0525-577-644, मोबाइल 98-428-2253 र 98-047-07-920।
6: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हाँस पोसामा पनि। नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
7: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने। त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
6: ओहो, गजबको अफर आएछ त।
7: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
6: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि। मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
7: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
6: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
7: हो तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
6: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे आरसीटी दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
7: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
6: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
7: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि फोन नम्बर 0525 84 0888।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा USC
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: हरे सधैँ जंक फुड हे कति भन्नु हेल्थ त राम्रो गर्दैन भनेर आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
5: होइन दिदी रातभरि घरमा के को हल्ली खल्ली सुनिरहेको थिएँ त
6: के हुनु नि भाइ ससुराबा ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो राति झन् साह्रो हुनुभयो खै के गर्ने गर्ने जति दबाई गर्दा नि हुँदैन अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न
5: ए दिदी पनि काठमाडौँ जानै पर्दैन नि इटहरीकै पञ्चकोशी मेडिकलमा बेर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त
6: ए हो र फेरि रगत कहाँ जाँच्नु एक्सरे कहाँ गर्नु
5: दिदी तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन् रगत दिसा पिसाब जाँच्ने एक्सरे गर्ने भिडियो एक्सरे ECG इको लगायत धेरै सेवाहरू पर्छ नि त डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन् बरु यो नम्बरमा फोन गर्नु त
1: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली इचहरी 6 सुनसरी फोन नम्बर 0525384978254461
7: ओहो मेरो दाँत
5: के भयो बाँच्यो
7: हैन हिजोदेखि दुखेको आज त झन् गाह्रो पार्यो
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि
7: गरेको तर पार लागेन झन् झन् गाह्रो हुँदैछ
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ त्यहाँ मुख तथा विशेषज्ञ BDS डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ साथै दैनिक चेक जाँच एक्सरे सेवा दाँत सफा गर्ने दाँत खोल्ने बच्चाको दाँत खोल्ने दाँत भर्ने दाँतको जरादेखि उपचार गर्ने फिक्स दाँत लगाउने दाँतको खोल लगाउने पुरै सेट दाँत लगाउने दाँतको शल्यक्रिया गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने दाँतको प्रत्यारोपण गर्ने साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ
8: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली इटहरी 9 सुनसरी विराटनगर लाइन
0: फोन नम्बर 0525385561 582341

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
2: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293073, 98036141281।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 0025-583-441
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
2: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
3: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ
2: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
3: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96122 98425-65286
1: कता हिँड्नु रामजी काका
4: बसको टिकट पाइन्छ कि भनेर बस पार्क समय हिँडेको नि भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको
1: ए किन काका
4: के हुनु काकी मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए
1: हो नि काका शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो काका सुन्नु त
4: के भन्न खोजेको चाँडो भन न गाडीको सिट नपाउला फेरि
1: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त
4: अनि काठमाडौँकै गङ्गालालबाट
1: हो त काका पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ साथै मुटुको इसिजी इको एबिपिएम लगायत ल्याब एक्सरे भिडियो एक्सरेको पनि सुविधा छ समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क नम्बर चाहिँ 0025-583-774 र 98-20-75-54-61 हो यता सुन न अब साह्रै सजिलो भयो इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए
5: ए हो र के पाइँदो रहेछ कानामा
1: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी टेबल बाल्टिन चाइनिज आइटम गिफ्ट आइटम त्रिपाल डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ
5: अब त साह्रै सजिलो भयो
6: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड इटहरी 12 सुनसरी विराटनगर लाइन टेलिफोन नम्बर 0525-90211 मोबाइल नम्बर 98-520-63-76-7

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
2: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
1: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
3: स्टुडियो टाइम यति बेला 3 बजेको छ। इट्स 3 o'clock।
4: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
5: अहिले तपाईँ इटहरी एफएम सुन्दै हुनुहुन्छ। इटहरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
6: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। आज नेपाली नारीहरूको महान पर्व हरितालिका तीज काठमाडौँको पशुपतिसँगै देशभरका शिव मन्दिरहरूमा भक्तालु नारीहरूको घुइँचो। रसुवा बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढीको क्षति पुगेको आरएनडीएन प्रतिवेदनको खुलासा। रसुवागढी सीमा व्यापार ठप्प, 4,500 होटल व्यवसायमा क्षति। विदाको दिन गाड़ी चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको गाड़ीलाई जरिवाना। ट्राफिक कार्यवाहीबाट मकवानपुरमा ₹1,72,00,000 बढी राजस्व संकलन। एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।

0: choice. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको वारेन्टी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. हरितालिका तीज सम्बन्धी खबरबाट, आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज. यस अवसरमा बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ. महिलाहरू बिहानैदेखि भगवान शिवको व्रत बसी शिवको आराधना र उपासना गरिरहेका छन्. विशेष गरी रातो सारी, हरियो चुरा, पोते र कपालको चुल्ठोमा रंगी चंगी फूलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू पूजा आजा तथा दर्शनका लागि शिव मन्दिरहरूमा पुगेका हुन्. पूजा आजासँगै महिलाहरू समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट सुख दुःख साटासाट गरी रमाइरहेका छन्. भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ. बाढ़ीबाट विशेष गरी धान, तरकारी तथा पशु पंक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ. उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ. त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाइएको खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ. त्यस्तै बाढ़ीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो. प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रूपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ. कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्. सबैभन्दा बढी असर होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ. 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ. यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ. सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरको सरकारी गाड़ीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ. सार्वजनिक विदाका दिन अनुमति नलिई सरकारी गाड़ी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने SUP/01001/03/97 नम्बरको गाड़ीलाई जरिवाना गरेको हो. उक्त समयमा कुँवर भने गाड़ीमा सवार नरहेको बताइएको छ. जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाड़ी प्रयोग गरेको कसूरमा पहिलो पटक 500 रूपियाँ जरिवाना गरिएको बताउनुभयो. हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
3: ओहो, अनि केटोले त नआ फिरिस गो हालेछ. अनि कहाँबाट गइस?
4: रिद्धी सिद्धि ट्रेन लिङ्क.
3: एसी नि भित्र आएछ. अनि कहाँबाट?
4: रिद्धी सिद्धि ट्रेन लिङ्क.
3: लो यो त वासिङ मेसिन. अनि कहाँबाट?
4: रिद्धी सिद्धि ट्रेन लिङ्क.
3: अनि जम्मै सामान त्यहीबाट?
4: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ. अनि त्यही माथि होम डेलिभरी. अनि छोड्छु त म. अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
5: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा.
6: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल. टेलिफोन नम्बर 025-584-001.
7: परिवारको खुसीका लागि सफा लुगा,
5: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
7: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू।
5: हात धुँदा नपोल्ने,
7: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने
5: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
7: परिवारलाई खुसी बनाऊ।

0: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
1: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
2: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।

0: नेपाली खबरमा अब बाँकी खबर। त्रिभुवन राजपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 बजेको समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशुलीको बाढीले सड़क कटान गरेपछि हेटौँडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लंघन गर्ने 18,192 सवारी चालकबाट 1,54,54,504 रूपियाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुषसम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कार्यवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटना अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोल बजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोल बजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोग चलन गरिरहेका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको हो। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न नहुने झन्झट कम गर्न वडामै सेवा दिन लागिएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरी 9 विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्टेन्ड छेउ।
2: फोन नम्बर 0525776044, मोबाइल 9848202353 र 9807070720।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
3: हुन सक्ने सुरक्षा जोखिम बारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छ। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिप फेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्ट ट्रोल आर्मी प्रयोग गरी राजनीतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रचार गर्ने र विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाण र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कग्निटिभ वायरफेयर अर्थात मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चेनले बताएका छन्। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराति अघि कोटाबाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि सोमबार शुरू भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय संचार माध्यमहरूका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ। अब खेल खबर। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यो सँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसकै बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पक्षाएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र श्री चारानीले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे। दीप्तिले कप्तान चामारी अट्टापट्टु र विस्मी गुणारत्नेलाई आउट गरिन्। चारानीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिइन्। उनले कविसा दिलहारी र निलाक्षिका सिल्भा सहित महत्वपूर्ण विकेट लिएर श्रीलंकालाई दबावमा पारिन्। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो।

भएको थियो। फिल फोर्डेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलियट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। खेलको 60 मिनटमा सिटीले अग्रता लियो, जसको गार्डियो लोपको डिफ्लेक्ट भएको क्रसलाई एर्लिङ हान्डालले उत्कृष्ट ढंगले नियन्त्रण गर्दै गोलमा परिणत गरे। यो हारसँगै युनाइटेडको प्रिमियर लिग शुरूआत थप खराब बनेको छ। सिटी र आर्सेनल दुवैको 12 अङ्क हुँदा युनाइटेड 8 अङ्कले पछाडि परिसकेको छ। चेल्सी र लिभरपुल पनि शीर्ष टोलीभन्दा पछि परेका छन्। गत सिजन उपाधिका लागि अन्तिम सातासम्म आर्सेनल र सिटी बीच कडा प्रतिस्पर्धा भएको थियो। नयाँ सिजनमा पनि यी दुई टोली अन्य प्रतिस्पर्धीभन्दा बलिया देखिएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज नेपाली नारीहरूको महान पर्व हरितालिका तीज काठमाडौँको पशुपतिसँगै देशभरका शिव मन्दिरहरूमा भक्तालु नारीहरूको घुइँचो। रसुवा बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढीको क्षति पुगेको आरएनडीएन प्रतिवेदनको खुलासा। रसुवा गढी सीमा व्यापार ठप्प, 4,500 होटल व्यवसायमा क्षति। विदाको दिन गाडी चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको गाडीलाई जरिवाना। ट्राफिक कार्यवाहीबाट मकवानपुरमा ₹1,72,00,000 बढी राजस्व संकलन। एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9947745472, 9552594141।
0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0255-84-088। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
3: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
3: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12, सुनसरी, विराटनगर लाइन। टेलिफोन नम्बर 0255-90-211, मोबाइल नम्बर 9852063677।

0: तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
1: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन ढेङ्गरा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-69।
2: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो
3: हो नि। सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
4: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHS बाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
5: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025-580-962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
6: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
7: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
6: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 025-588-650।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
3: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
2: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
3: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
2: भनेपछि नामै ओखती कामै ओखती।
4: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
5: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421 4970।
6: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
7: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
6: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: हजुर, अपूर्व आवाज इटर्नी एफएम 92.5।
1: इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
1: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
0: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
2: पूर्वांचल के शान, पूर्वांचल विश्वविद्यालय नज

नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर, आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293373, 98036141281।

0: स्टुडियो टाइम यति बेला 4 बजेको छ. इट्स 4 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा USC
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: नयाँ मोबाइल फोन किन्नु पर्ने फेरि यति बेलै पैसा पनि छैन के गर्ने होला
3: केही गर्नै पर्दैन इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने
4: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ नयाँ मोबाइल फोन ल्याउने चलाउने
2: ओहो गजबको अफर आएछ त
3: त्यति मात्रै होइन विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ
5: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि मोबाइल नम्बर 9845240032 9818570756 याद गर्नुहोस् यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ
6: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
7: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
6: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
7: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी सम्पर्क नम्बर 9162969122 9845256286

0: लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
1: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर एकै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी, विराटनगर लाइन, टेलिफोन नम्बर 0255-90211, मोबाइल नम्बर 98-520-63-76।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
0: सम्पर्क नम्बर 98-525-75-472, 98-10-24-17-74,
2: 97-4-17-75-472, 98-525-59-41।
4: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255-88-650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0525-584-088। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6, सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525-588-650।
3: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
4: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
3: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
4: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
3: भनेपछि नामै ओखती कामै ओखती।
5: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
2: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ, इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98-421-4970।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
6: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
6: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
6: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98-420-23-4-16 हो।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
2: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
1: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
3: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
4: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
3: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
4: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
3: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
4: फोन नम्बर 0525776644, मोबाइल 98428202353 र 98047709020।
3: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
5: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293073, 98036141281।

0: स्टुडियो टाइम यति बेला 5 बजेको छ. इट्स 5 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट.

0: शान्ति समृद्धि र स्वरोजगारका लागि सञ्चार अभियान. नमस्कार, म चेतन धमला. यो समय हो करेन्ट न्यूजको. करेन्ट न्यूजको सुरुमा मेन न्यूज. काङ्ग्रेसको संस्थापन पक्षको प्रस्ताव देउबा समूहद्वारा अस्वीकार. असोज 3 गतेको वडा अधिवेशनमा सहभागी नहुन अपील. प्रधानमन्त्रीसँग बैठक बसे लगत्तै गाउँपालिकाका अध्यक्ष सिंहदरबारबाट पक्राउ. ग्रीन आर्मी विरूद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग माग्यो कारण. र दुर्गा प्रसाईलाई एयरपोर्टमा बोल्न नदिएपछि लफडा. प्रसाईको महाअभियानका बागमती अञ्चल संयोजक पक्राउ. अब पूरा खबर. नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 गतेदेखि शुरू हुने ओडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ. विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहले सार्वजनिक गरेको असोज 3 गतेबाट शुरू हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो. इतर समूहले डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ. आज सम्पर्क कार्यालय चुन्देबीमा पत्रकार सम्मेलन गरेर कोइरालाले असोज 15 गतेदेखि सञ्चालन हुने ओडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्. पार्टी संस्थापन समूहले मंगिर 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने मिति तय गरेको छ. तर इतर समूहले मंगिरको 21 गतेदेखि 23 गतेका लागि मिति तोकेको छ. पार्टीको मूल मर्म लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा 15 महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं. संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, पार्टीलाई विभाजनमा धकेल्ने कुनै पनि कदमबाट बस्न, संवाद र सहमति मार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आश नपुग्ने वातावरण निर्माण गर्न आग्रह गरियो. तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन. विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सृजना नगर्न र पार्टी एकतामा थप क्षति नपुर्याउन भने पनि त्यसलाई नसुनिएको विज्ञप्तिमा उल्लेख गरिएको छ. कोइरालाले पार्टीको महाधिवेशन मिति संस्थापन समूहले एकलौटी हिसाबले घोषणा गरेर कार्यतालिका ल्याएको आरोप लगाएका छन्. त्यस्तै पार्टी आधिकारिकताको विवाद सर्वोच्चमा विचाराधीन रहेकाले त्यसको प्रतीक्षा नगरी अगाडि बढ्नु उचित नभएको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ. एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको छ. काभ्रेको बलथलीमा 3 दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो. तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले 3 नेतालाई जिम्मा दिएको हो. उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन्. कार्यदलका सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताएका छन्। अर्को बैठक आगामी 1 गते पछि बस्नेछ। थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अगाडि बढ्नुपर्ने धारणा छ। पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू समावेश गरिएका छन्। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरुवल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालिनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए। बैठक लगत्तै उनलाई सिंहदरबारबाट पक्राउ गरिएको हो। अरूण अर्यालको जारीले तामाङ विरूद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। प्रहरी वृत्त दरबार मार्गमा दर्ता भएको त्यो मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोही बमोजिम पक्राउ परेको काठमाडौँ प्रहरीका प्रवक्ता दानबहादुर थापाले बताएका छन्। हिजो मात्रै काठमाडौँ जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाल लाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा र गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्ष्य छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक, दर्जा अनि चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो, यो विषयमा बहस जोडतोडले उठेको थियो। बहसका क्रममा संविधानविद भीमार्जुन आचार्यले भनेका थिए, यदि नेपाली सेनाले नै यसका लागि सहमति दिएको हो भने जङ्गी अड्डालाई पनि लाज लाग्नुपर्छ। यसै गरी गैर सरकारी संस्था मार्फत सैन्य प्रकृतिको संगठन सञ्चालन र परिचालन गर्ने अनि त्यसमा राष्ट्रको सेनाले समेत सहमति दिने कुरा कल्पना गर्न सकिन्न। यो भनेको राष्ट्रिय सुरक्षा, राष्ट्रको सार्वभौम सत्ता र अखण्डतालाई नै कमजोर बनाउने कुरा हो। हाम्रो संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि प्रकारका आर्मीको अस्तित्व परिकल्पना गरेको छैन। इजलासबाट न्यायाधीशले सेनाले नै सहमति दिएर यो संस्था अस्तित्वमा आएको हो भने त्यसमा अदालतले कसरी हस्तक्षेप गर्न सक्छ भनेर प्रश्न गरेका थिए। जवाफमा अधिवक्ता रामबहादुर रावले भनेका छन्, कुनै समय सन्दर्भ वा वस्तुस्थितिका आधारमा कुनै निकायले राय, परामर्श, सहमति वा निर्णय दिन सक्छ, तर त्यस्तो निर्णय निरपेक्ष रूपमा सधैँभरिका लागि अटल अमर रहन सक्दैन। अदालतले न्यायिक परीक्षण र पुनरावलोकन गर्न सक्छ। अहिले विपदका बेला सैन्य प्रकृतिको पोसाकमा ग्रीन आर्मीको जुन उपस्थिति र परिचालन देखिएको छ, यसले भ्रम सृजना गरेको छ भनिएको छ। त्यसपछि न्यायाधीशबाट कारण देखाउ आदेश जारी भएको हो। त्रिभुवन विमानस्थलमा फेरि एकपटक दुर्गा प्रसाई र प्रहरी बीच लफडा भएको छ। प्रसाई झापाबाट फर्किने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रसाई आफ्ना सहयोगीहरूसहित झापाबाट फर्किएका थिए भने एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरू जम्मा भएका थिए, तर प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाहिर दिन रोक लगायो। त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध उत्तेजक नारा लगाउँदै समर्थकहरूसहित घरतिर लागे। प्रसाईले बालेन्चुर सुदन गुरुङ टियुबीको दलाल भन्दै गाली गलोज गरेका थिए। यो प्रहरी संसद भवन र सिंहदरबार जलाइँदा कहाँ थियो भन्दै उनले आक्रोश पोखेका थिए। प्रहरीसँग घम्साघम्सीका क्रममा दुर्गा प्रसाईका एकजना कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्यो अभियानका नेता माधव खतिवडाले एकजना व्यक्तिसँग सिङ्गो राज्य डराएको भन्दै आलोचना गरेका छन्। उनले भनेका छन्, उहाँको अभिव्यक्ति स्वतन्त्रता खोसेर प्रहरीले दमन गरेको छ। एक व्यक्तिमाथि राज्यको यस्तो व्यवहार लाजमर्दो हो। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले दुर्गा प्रसाईलाई पक्राउ गरिएको नभई एयरपोर्टबाट सुरक्षित घर पठाइएको बताएका छन्। यिनी प्रसङ्गसँगै हामी करेन्ट न्युजको अन्त्यमा आएका छौँ। अन्त्यमा मेन न्युज पनि एकपटक। काङ्ग्रेसको संस्थापन पक्षको प्रस्ताव देउबा समूहद्वारा अस्वीकार। असोज 3 गतेको वडा अधिवेशनमा सहभागी नहुन अपिल। प्रधानमन्त्रीसँग बैठक बसे लगत्तै गाउँपालिकाका अध्यक्ष सिंहदरबारबाट पक्राउ। ग्रीन आर्मी विरुद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग कारण देखाउ आदेश जारी गर्यो। र दुर्गा प्रसाईलाई एयरपोर्टमा बोल्न नदिएपछि लफडा। प्रसाईको महाअभियानका बागमती संयोजक पक्राउ। हस्त यिनी प्रसङ्गसँगै अहिलेलाई 5 बजेको करेन्ट न्युजको समय सकिएको छ। अहिलेलाई हामी सबै बिदा हुन्छौँ। नमस्कार। यो हो इटारी एफएम 92.5 मेगाहर्ज।
1: ओहो, अनि केटोले त नआ फिरेस गो आलेछ। अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: इलेक्ट्रोनिक
2: सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट मलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0025 84 00 01।
5: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
4: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
5: फ्याक्ट्री तथा घरायसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
4: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लायन्स क्लब छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
5: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
4: फोन नम्बर 0255-8272-9942-4042-53 र 97-13-800-7353।
1: बहिनी के खालको बत्ती ल्याइस तैले? तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दैन त।
6: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए।
1: ए तरिका तँलै मैले 80% विद्युत बचत गर्ने घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
6: ए ल ल म हिँडे, अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
1: ल छिटो जा छिटो जा, सस्तो राम्रो भनेकै वेगा हो।
5: अब वेगा ब्रान्डको एलईडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलईडीमा 1 वर्षको वारेन्टी।
4: डिलरको लागि सम्पर्क 98-5-20-55-9-48।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
2: 97-417-75472, 98-525-59-41।
3: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
0: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
4: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी के आई एच एस बाट

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650। के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
3: हेतिरिका फेरि टायर पड्क्यो त।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 6 बजेको छ। इट्स 6 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
3: किन हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रधानमन्त्री बालेन्द्र शाहको भेटघाट सम्बन्धी प्रसंगबाट प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त फर्कन सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवाबाडीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। भेटमा सहभागी तारकेश्वर नगरपालिकाका प्रमुख शिव अधिकारीले सरकारको काममा ढिलासुस्ती भएको गुनासो गरेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
10: कामको स्पिड चाहिँ अलि कमै भएको हो, जुन खालको चाहिँ घटना भयो नि त्यो कामको स्पिड चाहिँ कमै भएको हो केन्द्र सरकारबाट, होइन जति हुनु पर्ने नभएको नि होइन, जति हुनु पर्ने हो त्यति स्पिडमा चाहिँ नभएकै हो। अब अहिले चाहिँ उहाँको जुन कुराहरू भन्नुभएको छ आज, हामी आशावादी नै छौँ आजबाट चाहिँ अब नभन्ने किसित बन्छ भन्ने कुरो भएन। अब उहाँको जुन आज जुन सम्बोधन थियो हामीहरूको सबैको कुरा सुनेर उहाँले जुन सम्बोधन गर्नुभएको थियो उहाँको एउटै शब्द छ तपाईँहरूलाई, यो दायाँमा केही छैन, पैसाको कुनै पनि खालको अभाव हुन दिँदैन, तपाईँहरू अगाडि बढ्नुहोस्, हामी सबै कामहरू गर्छौँ, प्रक्रियामा अगाडि जाउँ भनेर भन्नुभएको छ। त्यही
11: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्ने भनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। उहाँले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभएको छ। यस्तै उहाँले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरूको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलो गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनस्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाले बाढी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बाल बालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सँगको समन्वय मात्रै काम गर्नुपर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रका कुनै पनि पीड़ित नछुट्ने गरी तथ्याङ्क संकलन गरी सरकारलाई समयमै सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको छ।
9: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलका सदस्यहरूको तर्फबाट जनही 15,000 रूपियाँ योगदान गर्ने प्रस्ताव अघि बढ़ेको जनाएको छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 50,00,000 रूपियाँ प्रधानमन्त्री र राहत कोषमा योगदान गर्ने निर्णय भएको छ। पार्टीको तर्फबाट भएको योगदानमा समेत संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा भइजाने मासिक लेबी समेत समावेश गरिएको थियो। यसबाहेक संसदीय दलका सदस्यहरूबाट थप व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा भएका छन्। संसदीय दलको सदस्यहरूबाट जम्मा हुने न्यूनतम 15,000 रूपियाँदेखि माथिको रकमबाट करिब 27,15,000 जम्मा हुने रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
11: धान तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाएको खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कृषि क्षेत्रमा मात्रै 1 अर्ब भन्दा बढीको क्षति पुगेको छ।
9: त्यस्तै बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,00,000 90,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँ धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढीका कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ। 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ।
11: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। सार्वजनिक विधाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्य कैलालीले राज्य मन्त्री कुँवर चन्ने सुप्र 01001-03907 नम्बरको गाडीलाई जरिवाना तिराएको हो। उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको भनिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रमेश प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
12: ओहो, अनि केटोले त नआए, फिरिस भयो हालेछ। अनि कहाँबाट गइस?
13: रिद्धि सिद्धि ट्रेड लिङ्क।
12: यो सिनी भित्र आएछ। अनि कहाँबाट?
13: रिद्धि सिद्धि ट्रेड लिङ्क।
12: लो हेर त, वासिङ मेसिन। अनि कहाँबाट?
13: रिद्धि सिद्धि ट्रेड लिङ्क।
12: अनि जम्मै सामान त्यहीँबाट?
13: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेडिङबाट नलाई कहाँबाट ल्याउनु?
14: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, पेनासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
15: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
16: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: विदेशी 283 गरी जम्मा 4177 जनाको उद्धार गरिएको नेपालले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। त्यस्तै लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले मानव रहित हवाई उपकरण मार्फत सुरुङभित्र खोजी गरेकोमा हालसम्म केही फेला नपरेको नेपाली सेनाले जनाएको छ। चिलेमे जलविद्युत आयोजनामा हालसम्म संयुक्त टोलीले डोजर र भारवहन यन्त्र प्रयोग गरी हालसम्म करिब 100 मिटर भग्नावशेष हटाएको छ। सुरुङभित्र पानी भेटिएकोले पानी हटाउने कार्य भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र छिर्ने प्रयास गरिरहेको छ। यसैबीच खोला वारपार गर्न तुइन जडान गरिएको छ, जसले स्याफ्रु बेसीलाई स्थल मार्गबाट धुन्चेसम्म जोड्न मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिद्वारा खोजी कार्य जारी रहेको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको विद्युत गृह तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना सहितको संयुक्त टोलीले डोजर तथा पछाडिबाट माटो खन्ने भारवहन यन्त्रको प्रयोग गरी आयोजनाको आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ। अहिले टोलीले विद्युत गृह इलाकातर्फ खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यसै गरी प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी, कोलोनी, तुप्चे, दानसिंह, सामरी भन्ज्याङ, कालिका स्थान, मान्चेत लगायत विभिन्न स्थानमा नेपाली सेनाले पैदल गस्ती मार्फत खोजी कार्य गरिरहेको छ। स्याफ्रुबेसी इलाकामा 3 समूहले खोजी कार्य गरिरहेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका 8,900 बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, सब व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सड़क तथा पुल सुचारू गर्ने तथा आपतकालीन उपचारको काम गरिरहेको जनाएको छ। नेपाली सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा स्वास्थ्य उपचार गस्तीबाट आज 31 स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म जम्मा 3,784 जनाले उक्त सेवा प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।
11: नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वसँग सिंगौरी खेल्दै आएको संस्थापन इतर समूहले असोज 3 गतेबाट सुरु हुने काङ्ग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गरेको छ।
9: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भट्टराईको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। राजमार्गको कृष्णभीरमा त्रिशुलीको बाढीले सड़क कटान गरेपछि हेटौडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढेको छ।
11: पशुपति क्षेत्र सहितका विभिन्न स्थानमा रातो पहिरन सजिएका महिला भक्तजनहरूले लामो लाइन लागेर तीज पर्व मनाइरहेका छन्। छिटो दर्शन गरेर फर्कनु पर्ने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले सशुल्क टिकटको समेत व्यवस्था गरेको छ। 1,000 रुपियाँको टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिरहेको छ। भुटेकोशी बाढीका कारण पशुपति मन्दिर लगायतका शिवालयहरूमा तीज पर्व मनाउने भक्तजनको संख्या भने यो वर्ष घटेको छ। पशुपति क्षेत्रमा विशेष टिकट लिएर दर्शन गर्नेहरूका लागि तीजका अवसरमा व्यवस्था गरिएको हो। राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर, दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर लगायत काठमाडौँ उपत्यकाका ठूला साना शिवालयमा भक्तजनको लामो लाइन लागेको छ। व्रतालु महिलाहरूले तीजका गीत गाएर छम छमी नाचिरहेका छन्।
9: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको सञ्चालन, पोसाक, दर्जा तथा गतिविधि बारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ।
11: कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख गेराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य का लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
9: अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित अस्पतालहरूलाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित संचारकर्मीले अन्तर्वार्ता लिएको हो होइन भनेर जानकारी दिन पत्राचार गरिएको छ। त्यसै गरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आईसीयूमा संचारकर्मी प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरिएको काउन्सिलले जनाएको छ। अध्ययनपछि आवश्यक देखिए पत्रकार आचार संहिता अनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
17: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
18: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ, अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
19: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
20: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कोक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528 48510।

0: बोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025-583-441
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650।
2: 72,54,504 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख रमेश विष्टले यो अवधिमा साउनदेखि पुषसम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कारवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। त्यही दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
3: गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोकचलन गरिरहेका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहानस्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो।
2: अब विदेशका खबर। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोगबाट देशको राजनैतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत लिएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्स ट्रोल आर्मी प्रयोग गरी राजनैतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कन्टिक्टिभ वायर फियर अर्थात मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चीनले बताएको छ।
3: फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्य रात अघि कोटावाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङसामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि सोमबार शुरू भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय सञ्चार माध्यमका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङसामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ।
2: अब खेल खबर। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यससँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलंका सतसँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 औं फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले यसले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र सिरिचरणले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे।
3: एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा 10 खेलाडीमा सीमित म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो 100% शुरूआत कायम राखेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी 23 मिनटमै 10 खेलाडीमा सीमित भएको थियो। फिल फोर्डेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलाइट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता। स्पीडमा काम नभएको जनप्रतिनिधिको गुनासो।
3: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र। प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनै 15,000 रुपियाँ सहयोग गर्ने। रसुवामा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढी क्षति।
2: ग्रीन आर्मी नेपालको वैधानिकमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायरमाथि कारण देखाउ आदेश जारी। कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
3: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
2: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू,
0: बिरामी जाँच सेवा,
1: आकस्मिक उपचार सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
0: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
1: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि,
1: फोन नम्बर 0525909888।
0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्स को अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्स को सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
3: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।

0: हो मेरो दाँत
1: के भयो भाँच्यो?
0: हैन, हिजोदेखि दुखेको आज त झन गाह्रो पार्यो।
1: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
0: गरेको तर पार लागेन, झन गाह्रो हुँदैछ।
1: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
3: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
2: फोन नम्बर 0525-583-561-582-341।
1: होइन दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिराथे त?
0: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
1: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा बेर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
0: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
1: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिशा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, ईसीजी, इको लगायत धेरै सेवाहरू पर्छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त। सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी 6 सुनसरी। फोन नम्बर 0525-583-774-9820-75-54-61।
4: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520-29373, 98036-41-281।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ट्ज।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255882978942453 र 97138007053।
3: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियू सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 57-1042 र हेल्पलाइन नम्बर 97090-24184।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ. It's 7 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

शान्ति समृद्धि र स्वरोजगारका लागि सञ्चार अभियान. नमस्कार, म मनोज दाहाल. यो समय हो प्राइम न्यूजको. प्राइम न्यूजको सुरुमा मेन न्यूज. बाढी प्रभावित क्षेत्रका सांसद र पालिका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले गरे छलफल. पुनर्स्थापनामा स्रोतको कमी नहुने हुन नदिने भनाई. संस्थापन पक्षको प्रस्ताव देउबा समूहद्वारा अस्वीकार. असोज 3 को वडा अधिवेशनमा सहभागी नहुन अपील. भोटेको

0: सीको अकल्पनीय वेग र बहावले पूर्व सूचनाको अवसर नै नदिएको अध्ययनको निचोड र म्यान्चेस्टर डर्बीमा सिटी विजयी लालिगामा बार शीर्ष स्थानमा बार्सिलोनाको पकड कायमै. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ. छलफल बाढ़ी प्रभावित क्षेत्रमा विपद पछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा केन्द्रित रहेको बताइएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले यो प्रतिबद्धता जनाएका हुन्. पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ. छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गरेका छन्. विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उनको भनाइरहेको छ. यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्किन सहज हुने विश्वास उनले व्यक्त गरेका छन्. नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले असोज 3 गते हुने पार्टीको अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्. चुनदेवीमा पत्रकार सम्मेलन गर्दै इतर पक्षका 15 महाधिवेशनको तयारी संयोजन समितिका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापनले महाधिवेशनको कुनै गतिविधिमा सहभागी हुन नेता कार्यकर्तालाई अपील गरेका हुन्. 14 महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले असोज 15 गतेदेखि महाधिवेशन प्रक्रिया थाल्ने उनले उल्लेख गरेका छन्. उनले मंगसिर 21 23 गते सम्पन्न हुने महाधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन्. भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको अकल्पनीय वेग, वास्तविक वहाव र विभिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ. जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढ़ीले 1000 वर्षमा एक पटक आउने बाढ़ीभन्दा पनि विकराल स्तरको रहेको बुझिएको छ. वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङ्गुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढ़ी उत्पन्न भएको हो. ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ. बाढीमा पानी मात्र नभई ठूलो ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए. स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेण्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको उल्लेख गरिएको छ. बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगेको उल्लेख गरिएको छ. ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी गरिएको छ. न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षी नाममा कारण देखाउ आदेश जारी गरेको हो. अदालतले रिट विपक्षी बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोशाक, दर्जा तथा गतिविधिबारे कानून आधार सहित जवाफ पेश गर्न भनेको हो. अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडपर्वमा बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रुपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट 1000 र 500 रुपियाँ दरका नोटहरू मात्रै दिँदै आएका छन्। र म्यान्चेस्टर सिटीले 10 खेलाडीमा सीमित रहेर पनि म्यान्चेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा आइतबार सम्पन्न युनाइटेड डर्बीमा सिटीले 1-0 जित निकालेको हो। जितसँगै सिटीले अपराजित यात्रा कायमै राख्दै 4 खेलबाट 12 अङ्क पुर्याएको छ। शीर्ष स्थानमा रहेको आर्सेनलको पनि समान खेलबाट समान अङ्क रहे पनि गोल अन्तरमा अघि रहेको छ। यता एक मात्रै जित निकालेको युनाइटेड भने 4 अङ्क सहित 13 स्थानमा रहेको छ। सिटीले खेलको 23 मिनटदेखि नै एक खेलाडी कम खेल्नु परेको थियो। रेफ्री माइकल ओलिभरले ब्रुनो फर्नान्डेजमाथि खुट्टाले प्रहार गरेको भन्दै फिल मोडेनलाई सोझै रातो कार्ड देखाएपछि सिटी 10 खेलाडीमा सीमित भएको थियो। यता बार्सिलोनाले लालिगामा सिजनको उत्कृष्ट शुरूआतलाई निरन्तरता दिँदै आइतबार लेभान्टेलाई 4-2 पराजित गरेको छ। 5 खेलबाट 5 जित निकालेको बार्सिलोना अङ्कतालिकाको शीर्ष स्थानमा 3 अङ्कले अग्रता सहित कायम रहेको छ। बार्सिलोनाको जितमा लामिन यमलले 2 गोल गरे। जाबी एस्पार्टले शुरूआती गोल गर्दा वैकल्पिक खेलाडी करिम अदेमीले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। प्रशिक्षक हान्सी फ्लिकको टोलीले सुरुवातदेखि नै आक्रामक खेल देखाएको थियो। खेलको 5 मिनटमै एस्पार्टले उत्कृष्ट पासिङ संयोजनपछि गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यो बार्सिलोनाका लागि उनको पहिलो समेत गोल थियो। 15 मिनटपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो। पाउ कुबार्सीले आफ्नै क्षेत्रबाट फर्मिन लोपेजलाई लामो पास दिएका थिए। लोपेजले अगाडि रहेका राफिना बल उपलब्ध गराएपछि कप्तान राफिनाले गोल रक्षकलाई छल्दै बल यमललाई पछाडि छोडिदिए। यमलले सहज रूपमा गोल गर्दै टोलीलाई 2-0 अग्रता दिलाए। पहिलो हाफमा बार्सिलोनाले खेलमा पूर्ण नियन्त्रण राखेको थियो। लेभान्टेका केही आक्रमण अफसाइडका कारण असफल भए। बलमा नियन्त्रण गुमाइरहेको घरेलु टोलीले बार्सिलोनाको लय बिगार्न शारीरिक रूपमा कडा खेल्न थाले पनि बार्सिलोनाले संयमित रह्यो। दोस्रो हाफ शुरू भएको केही समयमै यमलले पेनल्टी गोल गरे र आफैले त्यसलाई गोलमा परिणत गरे। त्यससँगै बार्सिलोनाले 3-0 अग्रता बनायो। त्यसपछि लाभेन्टेले आक्रामकता बढाए पनि बार्सिलोनाले पुनः बलमा नियन्त्रण कायम गर्यो। बार्सिलोनाले चौथो गोलका केही अवसर सृजना गरेको थियो। अग्रता सुरक्षित देखेपछि फ्लिकले खेलको करिब 1 घण्टामा पेड्री र यमललाई विश्राम दिलाएका थिए। तर आफ्नै गल्तीले बार्सिलोनाले खेललाई अनावश्यक रूपमा कठिन बनायो। एस्पार्टले आफ्नै पेनल्टी क्षेत्रमा कमजोर पास दिएपछि इभान रोमेरोले लेभान्टेका लागि 1 गोल गरे। त्यसपछि मार्क बर्नालले आफ्नै हाफमा बल गुमाएपछि रोजर ब्रुगेले गोल गर्दै लाभान्टेलाई खेलमा फर्काएका थिए। उनले बार्सिलोनाका गोलरक्षक जोआन गार्सियालाई छलाउँदै गोल गरेपछि स्कोर 3-2 भएको थियो। खेल अन्तिम चरणमा तनावपूर्ण बन्न थाले पनि इन्जुरी समयमा अदेमीले बार्सिलोनाको उद्धार गरे। बायाँ तर्फबाट एकल प्रयासमा अघि बढेका उनले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे र बार्सिलोनाको अग्रता 4-2 अग्रता बनाएका थिए। त्यसपछि बार्सिलोनाले खेल नियन्त्रणमा लिँदै जित पक्का गर्न सफल भएको थियो। प्राइम न्यूजमा ब्रेकको पालो। ब्रेकपछि अनलाइनमा राखिएका विभिन्न समाचारमूलक सामग्री सहित उपस्थित हुनेछौं।
1: ओहो, अनि केटोले त नयाँ फिनिस भयो हालेछ। अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेनिङ।
1: जम्मै
2: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, पेनासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
5: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
6: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
5: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571291, 9810442291।
7: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
5: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
7: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
5: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
7: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
5: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
7: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
8: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
9: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
8: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
9: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
8: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
9: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
8: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842023416 हो।
0: ब्रेकपछि पुनः स्वागत छ। अब विभिन्न अनलाइनमा राखिएका प्रसङ्गहरू। आज उज्यालो अनलाइनमा बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि प्रधानमन्त्री शाह शीर्षकमा खबर राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल बालिकाको सम्मान, संरक्षण र प्रबन्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, संचार जगत तथा सम्पूर्ण सेवा सरकारवालाप्रति सम्मान व्यक्त गरेका छन्। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यो वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षा र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोत्तम हित जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। ती मूल्य मान्यतालाई नेपालको संविधानको धारा 39 राष्ट्रिय बाल बालिका नीति 2080 र बाल बालिका सम्बन्धी ऐन 2075 मौलिक हक तथा कानूनी अधिकारका रूपमा सुदृढ ढंगले सुनिश्चित गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् भनेर आज उज्यालो अनलाइनमा बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि प्रधानमन्त्री शाह शीर्षकमा खबर राखिएको छ। यसै गरी 12 दिनदेखि हराइरहेका 1.5 वर्षीय बालक भेटिए, भाग्दै गरेकी महिला नियन्त्रणमा शीर्षकमा खबर राखिएको छ। धनुषाको बेदह नगरपालिका 6-3 चौरिया बजारबाट 12 दिनदेखि हराइरहेका 1.5 वर्षीय बालक सिन्धास महतो महतो भेटिएका छन्। स्थानीय कमलेश महतोको अन्दाजी 1 वर्ष 8 महिनाका छोरा सिन्धास आफ्नै घरको आँगनमा खेलिरहेका बेला भदौ 18 गते दिउँसो करिब 4:40 बजेदेखि हराएका थिए। लगातार 12 दिनदेखि प्रहरीले खोजी गरिरहेको बालक सोमबार भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार बालकको खोजीमा प्रहरीले निरन्तर फलोअप तथा अनुसन्धान गरिरहेको थियो। डीएसपी खनालले बालकलाई नजिकैको केराबारीमा छाडेर एक महिला भाग्ने क्रममा रहेको अवस्थामा नियन्त्रणमा लिएको बताएका छन्। उनका अनुसार नियन्त्रणमा लिएकी महिलालाई लिएर थप अनुसन्धान भइरहेको छ। बालक कसरी हराए, उनलाई कसले र किन लगेको थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। बालक हराएपछि धनुषा प्रहरीले सम्भावित स्थानमा खोजी अभियान तीव्र पारेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्का स्वयं पनि बालकको खोजी तथा अनुसन्धानमा खटिएका थिए भने प्रहरी निरीक्षक अरविन्द शाहको नेतृत्वमा विशेष टोली समेत परिचालन गरिएको थियो भनेर आज 12 दिनदेखि हराइरहेका 1.5 वर्षीय बालक भेटिए भाग्दै गरेकी महिला नियन्त्रणमा शीर्षकमा यो खबर राखिएको छ भने आइसियू भित्रै अन्तर्वार्ता प्रकरणमा प्रेस काउन्सिलले थाल्यो अनुसन्धान शीर्षकमा पनि खबर राखिएको छ। नेपाल प्रेस काउन्सिलले आइसियू भित्रै अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ। सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान थालेको जनाएको छ। रसुवाको बाढीमा घाइते भई आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रचार गरेको जनाएको छ। साथै सम्प्रेषित सामग्रीबारे पत्रकार आचार संहिताको रहेर थप अध्ययन र अनुगमन भइरहेको समेत काउन्सिलले जनाएको छ। काउन्सिलले युट्युब च्यानल इनसाइड द बंकर र बीबीसी नेपाली सेवाले आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाएको छ भनेर आज रातोपाटी.com आइसियूभित्रै अन्तर्वार्ता प्रकरणमा प्रेस काउन्सिलले थाल्यो अनुसन्धान शीर्षकमा यो खबर राखिएको छ। अनलाइनमा राखिएका यिनै प्रसङ्ग सँगसँगै हामी प्राइम न्यूजको अन्त्यमा आइसकेका छौं। अन्त्यमा मेन न्यूज पनि एकपटक। बाढी प्रभावित क्षेत्रका सांसद र पालिका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले गरे छलफल, पुनस्थापनामा स्रोतको कमी नहुने भनाई। संस्थापन पक्षको प्रस्ताव देउबा समूहद्वारा अस्वीकार, असोज 3 को वडा अधिवेशनमा सहभागी नहुन अपील। भोटे कोशीको अकल्पनीय वेग र बहावले पूर्व सूचनाको अवसर नै नदिएको अध्ययनको निचोड। र म्यान्चेस्टर डर्बीमा सिटीको विजय, लालिगामा शीर्ष स्थानमा बार्सिलोनाको पकड कायमै। हवस् त, अहिलेलाई प्राइम न्यूजको समय सकियो। मनोज बिदा हुन्छु, नमस्कार।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528410।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
6: बागमती ब्रान्डको प्रदेश नम्बर 1 कै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12, सुनसरी, विराटनगर लाइन। टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520636।
7: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
6: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
7: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6, सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 025588650।
8: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
9: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98420-24217, 98420-24217।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96122, 98425-65286।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
3: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
4: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
2: ओहो गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
5: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425-480-32, 98185-87756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
5: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
6: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
0: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
6: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
0: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा,
6: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा,
0: फोन नम्बर 025588272, 98424042053 र 97138007353।

0: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
1: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
0: पिटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
2: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दरहरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
3: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
2: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ। प्रोप्राइटर शरद भण्डारी। 98520-57291, 98010-44291। उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: AWR FM 92.5.
1: स्टुडियो टाइम यति बेला 8 बजेको छ. इट्स 8 o'clock.
2: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
3: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.
4: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार. सरकारले स्पिडमा काम गर्न नसकेको प्रधानमन्त्री बालेनसँग जनप्रतिनिधिहरूको गुनासो. स्रोतको कमी हुन नदिने बालेनको प्रतिबद्धता. छलफल सकिए लगत्तै किस्पाङका अध्यक्ष तामाङ पक्राउ.
5: अलिक ढिला सुस्ती भयो, काम फास्ट ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन. अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा तागिरहेको छ.
6: राज्य चाहिँ अभिभावक तत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पनि हुन्छ.
7: चेक बाउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो. त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने थियो.
4: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर धुमधामका साथ मनाइयो. देशभरका शिव मन्दिरहरूमा दिनभर नै चल्यो भगवान शिवको आराधना र प्रार्थना. गत वर्षभन्दा दर्शनार्थीको संख्या कम. काङ्ग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार. ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी. साथमा प्रमुख खबर संक्षेप. नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

0: LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना. प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ. तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्. तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्. हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ. त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 721 165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np. तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो. यो कठिन समयमा हामी तपाईँको साथमा छौँ. कृषि विकास बैंक लिमिटेड.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ. प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो. प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभएको छलफलमा सहभागी तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभएको छ.
4: उहाँले अब बजेटको कुनै पनि समस्या पर्दैन, तपाईँहरूले सबै विवाद समितिबाट मिटिङ गरेर कार्यपालिकाबाट मिटिङ गरेर लिएर आउनुहोस्, सबै तथ्याङ्कहरू सङ्कलन गर्नुहोस्, जहाँ जहाँ जे जे बिग्रिरहेको छ पैसाको कुनै पनि समस्या नै. अब हाम्रो विभिन्न दात्री निकायहरूसँग पनि सहयोग भोग गर्ने क्रम जारी छ, हामीसँग पनि पैसा छ र अरू सहयोग गर्न पनि धेरै कन्ट्रीहरू अरू विभिन्न निकायहरू तयार छन्. पैसाको कमी कमजोर हुन दिन, तर तपाईँहरूले सबै डाटाहरू हेरेर काम प्रक्रियाहरू अगाडि बढाउनुहोस्, यसमा चाहिँ लिएर आउनुहोस् यहाँ. अनि यहाँ लिएर आइसकेपछि अनि जुन जुन मन्त्रालय
3: भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ. नदी तटीय क्षेत्रका बस्ती, सड़क र पुलहरू भग्नावशेषमा परिणत भएका छन्. बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउने काम भइरहेको छ. नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवं स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनर्सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको सरकारले बताएको छ. स्थानीय बासिन्दा भने अझै पनि त्रास र चिन्तामा छन्। प्रधानमन्त्री शाहलाई घर जग्गा जमिन सबै सखा भएकाले बस्ने बासको मात्र व्यवस्था गरेर नपुग्ने कुरा राखेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो.
5: सबैको घर जग्गा जमिन सबै गइसकेको छ. अब उहाँहरूलाई हामीले राखिदिएर मात्रै हुँदैन, होइन, खाने आधार, जीवन चलाउने आधार अब नरहेको अवस्थामा राज्य चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पर्ने हुन्छ भनेर विदुर नगरपालिकामा भोलिको दिनमा ड्राई पोर्ट, किनभने चाइना सरकारले यसलाई फेरि यो जुन चाहिँ नाकालाई सुचारु गर्ने भन्ने कुरा आइसकेको अवस्थामा ड्राई पोर्ट पनि हाम्रो राख्न सक्ने, भोलिको दिनमा रिसर्च सेन्टर विदुर नगरपालिकामा राख्न सक्ने, होइन, भोलिको दिनमा हामीले पर्यटनको जुन तटीय बन्दहरूमा हामीले बायो इन्जिनियरिङ गरेर ग्रिनरी राखेर बाँध बनाएर पर्यटनको पनि विकास गर्न सक्ने भन्ने कुरा छ. औद्योगिक क्षेत्र पनि लाग्यो, औद्योगिक क्षेत्र पनि त्यहाँ राख्यो भने त्यहाँको भएको अहिले जुन प्रभावितहरूको जीवनस्तर उकास्न सक्छ कि भन्ने खालको म स्थानीय सरकार प्रमुखको हिसाबले मैले अभिभावक संस्था भनेको हाम्रो नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुराहरू डिटेलमा राख्यौँ.
3: स्थानीय जनप्रतिनिधिहरूले अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। बाढी गए लगत्तै स्थानीय सरकारसँग केन्द्र सरकारको समन्वय नभएको गुनासो समेत उनीहरूले सुनाएका छन्। केन्द्र सरकारले स्पीडमा काम गर्न नसकेको कुरा प्रधानमन्त्री बालेन्द्र शाहसँग राखेको तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले बताउनुभयो।
4: अलिक ढिला सुस्ती भयो काम, फास्ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा तागिरहेको छ, किन तागेको त थाहा भएन, यो प्रकृतिको कुरा हो होइन। नदी जहाँ जहाँ मानवीय बस्ती छ त्यहाँ चाहिँ तागिरहेको थियो, अहिले पनि अन्तिको त्यो गइरहेको छ धेरै। अहिले झन् त्यो 10 गते पछाडि त झन् मेरो गाउँपालि सर्नु 3 बस्ती जोखिममा पऱ्यो कि, त्यो बेलासम्म केही भएको थिएन होइन, 10 घर गयो भन्ने भएको थियो। पछि अहिले त 3 बस्ती जाने भयो भने 3 बस्ती जाने भनेको हजुरको चाहिँ त्यहाँ चाहिँ 74 विस्थापित हुनुभयो होइन, 74 चाहिँ नयाँ एकजित बस्ती अथवा काई सेफ ठाउँमा घर बनाएर लानुपर्ने अवस्था छ। अब हाम्रो त्यहाँ पक्की पुलहरू गएको गएको छ 2 पछाडि अर्को तपाईँको चाहिँ लुङ्गी पुलहरू 3 गएको छ, मठ मन्दिरहरू गएको छ, खेतीयोग्य जमिन 500-600 तपाईँ रोपनी जग्गा चाहिँ गएको अवस्था छ होइन। तपाईँको चाहिँ बस्तीहरू चाहिँ जुन नदीले कटाउने गरेर चाहिँ सबै 3 बस्ती चाहिँ खतम हुन लागिरहेको छ, यो पुनर्वास गर्नु पर्यो त्यही पुलहरू जुन यो लिङ्केज भएन क्या, जस्तै एउटा गाउँपालिकाबाट अर्को नगरपालिका अर्को जिल्ला जाने ठाउँमै धेरै तपाईँको दुःख पाउनु पर्यो। दुवै पहिले 2 घन्टा लाग्थ्यो भने अहिले 7 घन्टा 8 घन्टा लाग्ने भयो कि हजुरको। बेलिब्रिजहरू व्यवस्था गरिदिनु पर्यो, जहाँ जहाँ पुल भत्किया छ त्यहाँ बेलिब्रिजको व्यवस्था गरिदिनु पर्यो, अनि त्यससँगै पक्की पुलको पनि सुरुवात गर्नु पर्यो भन्ने कुराहरू जिज्ञासा पुनर्निर्माण गर्नु पर्यो भन्ने हाम्रो रिक्वेस्ट थियो, आग्रह थियो, उहाँले सकारात्मक रूपमा कुरा गर्नुभएको छ।
3: तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भने प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनु भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको छलफलमा रसुवाको नौकुण्डा गाउँपालिकालाई भने खबर नै गरिएको थिएन। संकटग्रस्त क्षेत्र घोषणा नगरेकाले आफूलाई नबोलाएको हुन सक्ने पालिका अध्यक्ष नुर्बु स्याङ्गो घले बताउनुभयो।
6: बाढी प्रभावितमा हामी 4 गाउँपालिका चाहिँ बाढी प्रभावित पर्यो, नौकुण्डा चाहिँ परेन भनेर लेखेन राज्यले, त्यही भएर नबोलाएको हो कि।
3: बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरू सञ्चालन, ट्रेन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले दावी गरेको छ। प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनस्थापना गर्ने गरी सरकारले काम गरिरहेको जनाएको छ। प्रधानमन्त्रीसँगको छलफल लगत्तै नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ भने पक्राउ परेका छन्। छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई सिंहदरबार बाहिर हनुमान थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
7: यो ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भइसकेको अवस्था थियो। उहाँ चाहिँ त्यो ब्याङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी हुनुहुन्थ्यो। नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 घर भएर काठमाडौँ महानगरपालिका वडा नम्बर 16 नयाँ बजार स्थित उहाँले चाहिँ एउटा ट्रान्सपोर्ट एडभेन्चर कम्पनी खोल्नु भएको रहेछ। त्यसबाट उहाँले एकजना व्यक्तिलाई चेक दिनुभएको, त्यो चेक बााउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अब अदालतमा उपस्थित गराउनु पर्ने थियो, त्यस कारणले प्रहरीले नियन्त्रणमा लिएको हो र उहाँका यसअघिका अरू मुद्दाहरू अथवा घटनाहरू सन्दर्भमा समेत त्यो अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो।
3: भनेको उहाँलाई चाहिँ पहिलेदेखि नै खोजी गरिरहेको अवस्था थियो।
7: खोजी उहाँको अहिले पछिल्लो अवस्थामा चाहिँ ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको स्थिति थियो र उहाँ चाहिँ फरारको सूचीमा हुनुहुन्थ्यो, उहाँ अदालतमा उपस्थित पनि नभइसकेको स्थिति थियो र उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने भएको हुँदा हामीले आज काठमाडौँको हनुमान थानबाट चाहिँ नियन्त्रणमा लिएको हो।
3: प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुग्नु भएको थियो। छलफल सकिए लगत्तै फर्कँदा उहाँ पक्राउ पर्नुभयो। जनप्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो क्षेत्रको समस्या अवगत गराएका छन्। अब सरकारले लिने एक्सनको उनीहरू प्रतीक्षामा छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री सुनिल कोइराला।
1: नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए। काँग्रेस संस्थापनले 16 देखि 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। देउवा पक्षले मंसिर 21 देखि 23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज भगवान शिवको पूजा आराधना गरी नेपाली महिलाहरूले धुमधामपूर्वक यो पर्व मनाएका छन्। काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दिनभर दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको थियो। पशुपतिनाथमा करिब 50,000 महिला दर्शनार्थीले दर्शन गरेका छन्। बिहान र दिउँसो केही हल्का रहेको पशुपतिनाथ बेलुका भने भरि भराउ देखियो। आजको भगवान शिवको दर्शन निकै शान्तिपूर्ण रहेको पशुपतिनाथ मन्दिरमा खटिएका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्। आफ्नो पति प्रेमीको दीर्घायु एवं प्रगतिको कामना गर्दै महिलाहरू तीजमा भगवान शिवको व्रत बस्ने गर्दछन्। महिलाहरूले आज दिनभर नै पूजा आजा सँगै समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरे। प्रधानमन्त्री वारेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र गर पारेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। प्रधानमन्त्री वारेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3,894 र विदेशी 283 गरी जम्मा 4,177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक वैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्री प्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले आइतबार पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारत स्पिन आक्रमण सामु टिक्न सकेन। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो।
8: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेडलिङबाट नलाई कहाँबाट ल्याउनु?
9: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
10: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0252584001।
11: अरे सधैँ जङ्क फुड, हे कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
12: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
13: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी।
14: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले सबै माग र अडानलाई सम्बोधन गर्दा पनि असन्तुष्ट पक्षले मान सम्मान नपुगेको भन्दै रहस्यमय हट देखाइरहेको छ। 15 महाधिवेशन प्रारम्भ हुन केही दिन मात्र बाँकी रहँदा चुनदेवीमा सीमित केही मुठीभर नेताहरू अझै पनि भाउ खोज्दै मूलधारमा नफर्किने ढिपी कसेका छन्। आफैले उठाएका सबै शर्तहरू कार्यान्वयन भइसके पनि एकताको ढोका बन्द गर्नुले ती नेताहरूको नियतमाथि प्रश्न उठेको छ। उनीहरू पार्टी एकता जोगा नभई काङ्ग्रेसलाई विभाजनको दलदलमा फसाएर कसैको इशारामा पार्टीको भविष्यमाथि खेलवाड गर्ने मिशनमा छन् भन्ने छर्लङ्ग भएको छ। गत वैशाखको दोस्रो साता तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको समग्र एकताका लागि भन्दै 8 बुधे मागपत्र सभापति गगन कुमार थापा समक्ष पेश गरेका थिए। यी सबै मागहरूलाई संस्थापन पक्षले पूरा गरिदिएको छ। विद्युतीय प्रणाली मार्फत सदस्यता अध्यावधि गर्ने कार्य बहिष्कार गरेकाहरूलाई समेत गत पुष महिनासम्म नवीकरण गरेको आधारमै मान्यता दिने निर्णय काङ्ग्रेसले गरेको छ। त्यति मात्र होइन, विशेष महाधिवेशन पछिको समितिमा नपरेका तत्कालीन 15 महाधिवेशनबाट तत्कालीन 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णय समेत गरेको छ। यहाँसम्म कि महाधिवेशन आयोजक समिति गठन गरेर पुरानो कार्य समितिका सबै नेताहरूलाई ससम्मान समावेश गर्ने र सभापति थापाले वरिष्ठ नेताहरूलाई आयोजक समितिको संयोजक बन्न समेत खुल्ला प्रस्ताव गर्दा समेत चुनदेवीका एकाद नेताहरूले हामीलाई सम्मान पुगेन भन्दै बटारिनु राजनीतिक पाखण्डको पराकाष्ठ हो। कुनै पनि राजनीतिक आन्दोलन वा दलभित्र माग पूरा हुनु भनेको विवादको अन्त्य र सहकार्यको सुरुवात हुनु हो। तर मागे भन्दा बढी अधिकार र पदको सम्मान दिँदा पनि मूलधार अस्वीकार गर्नुले उनीहरूको वास्तविक उद्देश्य माग पूरा गराउनु थिएन, बरु माग पूरा हुन नसक्ने वातावरण गराएर पार्टी फोड्ने बहाना खोज्नु थियो भन्ने प्रष्ट भएको छ। देशभरका लाखौं कार्यकर्ता बाढी पहिरोको विपदमा जनताको आँसु पुस्दै र असोज 3 गतेदेखि सुरु हुने वडा अधिवेशनको महाउत्सवको तयारीमा जुटिरहँदा चुनदेवीको एउटा कोठामा बसेर षड्यन्त्रको तानाबना बोल्नेहरूलाई न त देशको चिन्ता छ न त लाखौं निष्ठावान कार्यकर्ताको पसिनाको नै कदर छ। यही आत्मघाती र अनुदार चरित्रका कारण चुनदेवी गुट आज आफ्नै आन्तरिक शक्तिबाट नराम्रोसँग भत्किएको छ। पूर्व सभापति देउवा माकपुरा हुँदा पनि पार्टी एकताको पक्षमा नउभिएपछि र विभाजनकै रेखा कोर्न उद्यत देखिएपछि पूर्व उपसभापति पूर्णबहादुर खड्का पक्षले देउवाको साथ छोड्ने ऐतिहासिक निर्णय गरेको छ। माग सम्बोधन भइसकेपछि त्यसलाई पालना गर्नु प्रत्येक जिम्मेवार नेताको नैतिक बन्धन हुने निष्कर्षसहित खड्का निकट नेताहरूले संस्थापनसँग सहकार्यको हात मिलाएका छन्। आफ्ना कार्यकर्तालाई असोज 3 बाट सुरु हुने 15 महाधिवेशनमा पूर्ण ऊर्जाका साथ सहभागी हुन पनि सार्वजनिक रूपमै उनीहरूले आह्वान गरिसकेका छन्। खड्का निकट नेता रामहरि खतिवडाका अनुसार कानुनी पुनरावलोकनको विषय अदालतमा विचाराधीन रहेकाले खड्का तत्काल भौतिक रूपमा उपस्थित नभए पनि बाँकी सबै नेताहरू केन्द्रीय समितिमा समायोजन भई पार्टीको मूलधारमा आइसकेका छन्। सहमति र एकताको पक्षमा उभिएका 31 जना तत्कालीन केन्द्रीय सदस्यहरू मध्ये 1-2 जना बाहेक अरू सबै नेताहरू संस्थापन पक्षसँग जोडिन तयार भइसकेको नेता श्याम घिमिरेले स्पष्ट पारेका छन्। यसको प्रत्यक्ष प्रमाण आज चुनदेवीमा आयोजित गुटको कार्यक्रममा प्रष्ट देखिएको छ। पार्टीका प्रभावशाली मानिएका नेताहरू पूर्ण रूपमा त्यस कार्यक्रममा अनुपस्थित रहेका छन्। जीवन बहादुर साई, श्याम घिमिरे, मिन बहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेशजङ रायमाझी, सीता गुरुङ, प्रदीप कुमार सुनवार, अनिल रुगाटा लगायतका दर्जनौं सशक्त नेताहरूले चुनदेवीको बन्धक राजनीतिलाई ठाडै अस्वीकार गर्दै सानेपाको मूलधारलाई रोजिसकेका छन्। पार्टीभित्र बहुमत र सशक्त नेतृत्व पंक्ति मूलधारमा समाहित भइसकेपछि चुनदेवीमा अब राजनैतिक रूपमा एक्लिएका र भविष्यविहीन एकाध अनुहार मात्र बाँकी छन्। सबै माग सम्बोधन भइसक्दा पनि पार्टी एकता अस्वीकार गरेर जनता र कार्यकर्ताको भावनामाथि लात हान्ने तत्व कसको स्वार्थ र कुन शक्तिको इशारामा नाचिरहेको छ भन्ने प्रश्न अहिले सबैतिरबाट उठ्न थालेको छ। इतिहास साची छ, व्यक्तिगत स्वार्थ र अहंकारका लागि पार्टी र आन्दोलनलाई धोका दिनेहरू कहिल्यै सफल भएका छैनन्। 15 महाधिवेशनको ऐतिहासिक उभारले यस्ता गैर जिम्मेवार र विखण्डनकारी सोच राख्नेहरूलाई पाखा लगाउँदै नेपाली काङ्ग्रेसलाई नयाँ विचार, नयाँ ऊर्जा र दरिलो आन्तरिक एकता सहित देशको नेतृत्व गर्ने नयाँ युगमा प्रवेश गराउने निश्चित छ।
15: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
16: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
15: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
16: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
15: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
16: फोन नम्बर 0525776044, मोबाइल 9848202353 र 9807707920।
15: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हासपोसामा पनि।
17: परिवारको खुसीका लागि सफा लुगा,
15: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
17: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
15: हात धुँदा नपोल्ने,
17: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
15: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुहबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
17: परिवारलाई खुसी बनाऊ।
18: This home internet.
14: हजुरसित सँगै हस्ताक्षर गरेको 30-32 जना के गर्दै हुनुहुन्छ? छलफल के भइरहेछ?
19: के छ तपाईँको अब यो महाधिवेशनमा भाग लिन जाने
14: केन्द्रीय समितिले, हिजोको केन्द्रीय समितिले चाहिँ सबैजनालाई स्वतः केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय गर्यो, त्यसलाई कसरी लिनु भएको छ?
19: स्वागत के मान्नुपर्छ? उहाँहरूले त अब सम्मानजनक रूपले तपाईँको अब यो हिजोको विशेष महाधिवेशनको केन्द्रीय समिति र हिजो तपाईँको 14 महाधिवेशन निर्वाचित कार्य समिति समायोजन गरेर तपाईँको अधिवेशन जाने भनेको एकताको महाधिवेशन गर्ने भन्ने र यो गर्नुभएको छ, अब त्यसलाई स्वागत के भनेको छ हामीले।
14: अनि यसलाई पनि अब खासै अब अझै सन्तुष्ट भइएन भनेर एक थरीले भनिरहनु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ?
19: अब उहाँहरूलाई पनि तपाईँको यो विकल्प छैन, अब संस्थाको कुरा हो। काङ्ग्रेस तपाईँको अत्यन्त तपाईँको अप्ठ्यारो पोजिसनमा छ अहिले, लोकतन्त्र पार्टी ठुलो खतरा छ, त्यसले गर्दाखेरि लोकतन्त्र र तपाईँको चाहिँ काङ्ग्रेस पार्टीलाई बलियो नभइकन लोकतन्त्र तपाईँको बलियो हुन सक्दैन। यो लोकतन्त्रलाई प्रजातन्त्रलाई तपाईँको चाहिँ बलियो सँगसँगै यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि काङ्ग्रेसमा तपाईँको चाहिँ अब अहिले चाहिँ जुन गगन थापाको नेतृत्वको काङ्ग्रेस छ त्यही काङ्ग्रेसमा तपाईँको सबैजना समावेश भएर अधिवेशनमा भाग हुनको लागि म आह्वान गर्छु।
14: जस्तो पूर्णबहादुर खड्का लगायतका धेरै नेताहरू चाहिँ अब यता आउनु भएको भन्ने समाचारहरू आइरहेछ।
19: अब पूर्णबहादुर दाईको बारेमा त मलाई थाहा छैन,
14: लगायतका एउटा टिम छ नि ठुलो उहाँहरूको बारेमा।
19: होइन त्यो टिम त उहाँको टिम पनि होइन, अरू पनि टिम होइन, हिजो त तपाईँको शेरबहादुर दाईकै टिम हो। शेरबहादुर दाईले तपाईँको सञ्चालन गर्नुपर्ने टिम, पूर्णबहादुर दाईलाई पनि रिक्वेस्ट गर्न जानुभएको हो उहाँहरू। उहाँहरू पूर्णबहादुर दाई आउनु भएन भने पनि उहाँहरू तपाईँको यता आउनुहुन्छ।
14: कतिजना जति आउनुहुन्छ भन्ने हजुरको अहिलेसम्मको बुझाइ छ?
19: अहिले अब दिना दिदी लगायत तपाईँको चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायत सबै तपाईँको चाहिँ आउनुहुन्छ।
14: 31 जतिले हस्ताक्षर गर्नुभएको थियो अस्ति दुबई महाधिवेशन रोकौं र संवादको वातावरण गरौं भनेर आह्वान गरेको मध्ये कतिजना चाहिँ जति आउनुहुन्छ?
19: त्यो सबै आउनुहुन्छ,
14: सबै 31। त्यो चाहिँ कहिले भनेको, कहिले त्यो आउने?
19: आइसक्नु भयो, हिजै तपाईँ निर्णय भइसक्यो, भोलि चिठी प्राप्त गरेर पर्सिदिन केन्द्र समितिको मिटिङ बस्छ।
14: भोलि उहाँहरू पार्टी कार्यालयमा गएर चिठी प्राप्त गर्नुहुन्छ र अरू गतिविधिहरूमा उहाँ स्वतः सहभागी हुनुहुन्छ?
19: एकदम एकदम एकदम।
14: केही पक्ष खास गरेर शशाङ्क कोइराला, शेखर कोइराला, शेरबहादुर देउवा लगायतका केही नेताहरू अझै पनि किन चाहिँ आनीकानी गरिरहनु भएको, यस्तो उहाँहरूले माग गरेको विषय पुरा गर्दै गर्दा पनि नमान्नुको कारण के होला?
19: अब यो राजनीतिकमा तपाईँको सबै कुरा तपाईँको प्रतिष्ठा कुरा गिभ एन्ड टेकको कुरा होला। उहाँहरूले पनि तपाईँको आफ्नो तपाईँको राजनीतिक अस्तित्वको कुरालाई तपाईँको राख्नु भएको होला। अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नुपर्छ, हामीले सोध्ने कुरा होइन। उहाँहरू हामीभन्दा सिनियर तपाईँको चाहिँ एकदम नेताहरू हुनुहुन्छ, उहाँहरू तपाईँ ऐतिहासिक नेताहरू हुनुहुन्छ, हाम्रो चाहिँ तपाईँको उहाँहरूप्रति एकदमै तपाईँको सम्मान छ, तर अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नु पर्ला।
14: उहाँहरूले नै यस अगाडि माग गर्नुभएको थियो पुसमा नवीकरण गरेको त्यति सबैलाई मान्यता दिनुपर्ने, अनि 14 महाधिवेशनका केन्द्रीय सदस्य सबैलाई मान्यता दिनुपर्ने, छुट्टै संयन्त्र बनाउनु पर्ने, आयोजक समिति बनाउने, यी सबै कुरा त संस्थापन पक्षले पुरा गरिदियो, तर पनि उहाँ मानिरहनु भएको छैन।
19: अब यो चाहिँ राजनीतिमा कहिले काहीँ चाहिँ यस्तो हुन्छ कि तपाईँको चाहिँ 2+ गर्दाखेरि 4 हुनु पर्यो, कहिले काहीँ 3 हुन्छ, यस्तै 3 भएको होला।
14: त्यही त, त्यो त सबै भने जस्तो सबै कुरा त माग पुरा स्वाभाविक रूपमा नहुन सक्छ होइन, तर केही कुराहरू भइसकेपछि एक खालको वातावरण बनिसकेपछि
19: अब यो खोइ अब यसलाई तपाईँको यो हाम्रो चाहिँ बुता र हाम्रो क्षमता भन्दा माथिको कुरा हो।
14: अनि देशभरिका आम कार्यकर्तालाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
19: गगन थापाको नेतृत्वको काङ्ग्रेसको अधिवेशनमा सहयोगी भएर सबै काङ्ग्रेसलाई बलियो बनाऊ र गगन थापाको हात बलियो बनाउने काममा लागु भन्छु।
14: अब उहाँ नेताहरू नआउँदै गर्दाखेरि पार्टीमा असर केही पर्छ?
19: अरे अब तपाईँ असर त राजनीतिक रूपमा तपाईँको चाहिँ भोलि इस्युले तपाईँ गर्ने हो होइन, अब भोलिको चाहिँ परिस्थिति के पर्छ नेपालको पोलिटिक्स तपाईँलाई तपाईँको थाहा छैछ, अब त्यसले गर्दाखेरि अब योलाई समयले चाहिँ तपाईँको ल्याउने हो, समयमा चाहिँ तपाईँको परिस्थिति ल्याउने हो, समय अनुसार हुन्छ।
18: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
20: दिस होम इंटरनेट
3: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
1: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
1: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
1: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 24 23 4 16 हो। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025-590-211, मोबाइल नम्बर 98-520-63-76-7।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
4: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेज बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु।
4: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 98-525-75-472, 98-10-24-17-74,
3: 97-417-75-472, 98-525-59-441।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650। इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
2: हाम्रा 24 घण्टा सेवाहरू,
0: बिरामी जाँच सेवा,
2: आकस्मिक उपचार सेवा,
0: डिजिटल एक्सरे सेवा,
2: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
0: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
2: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
2: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
2: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि,
2: फोन नम्बर 0255909888।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: सुनसरी सम्पर्क नम्बर 98162 96 122 98425 65 286।
1: ओहो मेरो दाँत
2: के भयो, बाँच्यो?
1: हैन, हिजोदेखि दुखेको आज त झन् गाह्रो पार्यो।
2: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
1: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
2: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
4: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी विराटनगर लाइन।
3: फोन नम्बर 0525 583 561 582 341।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ। इट्स 9 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटहरिया फ्याम, यो मेलोडी नाइट।

0: AWR FM 92.5.
1: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
2: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
1: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 0025-583-441।
2: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ।
3: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
4: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
3: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
4: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
3: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
4: फोन नम्बर 0255-88-272-9842-4042-53 र 97-13-800-753।
5: रिसाने माफोस कैलाशपति महादेव। पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो।
6: पुत्र गणेश प्रकट हौ।
7: प्रणाम कैलाशपति पिता महादेव।
6: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
7: पिता हजुर, यो मुसोमा पृथ्वी ब्रह्माण्ड शेयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
8: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार शेयर गर।
7: हौस्, म यामाहाको मोटरसाइकल किन्ने इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
9: तिरुपति अटो सिटी, इटहरी पश्चिम लाइन, फोन नम्बर 0255-87-053, मोबाइल 98-520-48-232।
10: यस यामाहा।
11: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
12: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
11: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम, यो मेलोडी नाइट।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650।
2: ओहो, अनि केटोले त नयाँ फिनिस भयो आलेछ। अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: जम्मै
3: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिइरहेछ, अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म, अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
0: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0255884001।
5: अब पूर्वी नेपालमा वरिष्ठ न्युरो सर्जन प्रोफेसर डाक्टर सुनिल मुनाकोमीद्वारा नेपालकै अत्याधुनिक सर्जिकल प्रविधि सहित सम्पूर्ण न्युरो सम्बन्धी उपचारमा उत्कृष्टता र शल्यक्रियाका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्युरो सर्जरी विभाग। यस विभागबाट प्रदान गरिने उपचार सेवाहरू 24 घण्टा न्युरो ट्रमा सेवा, टाउको र मेरुदण्डमा हुने ट्युमर तथा क्यान्सरको शल्यक्रिया, न्युरो भास्कुलर सर्जरी, स्ट्रोक सर्जरी, टाउको तथा मेरुदण्डको नसा च्यापिएको बालबालिकामा जन्मजात देखिने न्युरो समस्या लगायत न्युरो सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया।
6: विराट मेडिकल कलेज टिचिङ हस्पिटल,
7: बुढी गङ्गा 2 टङ्की सिन्वरी मोरङ, फोन 0212-4206-42-31-82 र 98-20-75-64-62।
8: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
4: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ, फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन ढेङ्गा पुलबाट हटिया जाने बाटो, प्रोप्राइटर वैद्य शङ्कर थापा, फोन नम्बर 98-5-20-57-190-98-070-18-6-99।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 025 577 644, मोबाइल 98428 20253 र 98047 07 920।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हास्पोसामा पनि।

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस्, ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525584088।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुहबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ।
0: परिवारलाई खुसी बनाऊ।
3: के खालको बत्ती ल्याइसे तैले? तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दैन त।
4: किशन दाइले त्यही दिन भयो त्यही ल्याए।
3: यतिका तलै मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
4: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
5: ल छिट जा छिट जा, सस्तो र राम्रो भनेकै वेगा हो।
1: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
6: डिलरको लागि सम्पर्क 9852555948।
7: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बाल बच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बाल बच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर, 9842024270।

0: स्टुडियो टाइम यति बेला 10 बजेको छ। इट्स 10 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटहरिया FM 92.5 मेगाहर्जको तरङ्गमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत सङ्गीतहरू निरन्तर।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम 92.5 मेगाहर्ज को तरंगमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत संगीतहरू निरन्तर।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेष

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

92.5 megahertz. You're listening to Itahari FM 92.5.

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: होइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन्। क्यारे
1: बेच्छन् मात्रै, बेचिसके साइलर

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 025590 88
2: सबैजना ओखती ओखती भन्छन् यो ओखती भनेको के रहेछ नातिनी
3: ए हजुर बुवा रुगा खोकी लागेको नाक बन्द भएको टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती
2: ओहो यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ किनेर ल्याएको भयो भने नि
3: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा ल लिनुहोस् यो ओखती नि हजुर बुवा सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ यति मात्र कहाँ हो र हजुर बुवा यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि
2: भनेपछि नामै ओखती कामै ओखती
4: जडीबुटीको शक्ति ओखती उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ
1: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी प्रोप्राइटर विनोद बस्नेत सम्पर्क नम्बर 98421479970
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339664 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार दाई हतारमा पो हुनुहुन्छ त कता हिँड्नु भयो हसाङ फसाङ गर्दै
6: होइन घरमा सप्ताह पुराण लगाउने कुरा छ सत्यनारायण पूजा पनि सँगै गर्ने रे फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो अब यी सबै सामान कहाँ खोज्नु म त अलमल्ल परे
5: ए यति सानो कुरामा पिर लिनु भएको तपाईँ ढुक्क हुनुहोस् दाई वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ
6: सामान त गुणस्तरीय होला नि फेरि लाखबत्ती चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा
5: तपाईँले खोज्नु भएको सबै छ दाई अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ
6: ओहो भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो मैले त अन्त कता जानै नपर्ने रहेछ नि
5: हो नि ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस् ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ सम्पर्क नम्बर चाहिँ 98424 16 हो
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
5: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
1: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
5: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत कार्यकारी प्रमुख रुद्रराज शर्मा
5: फोन नम्बर 025582978424053 र 97138007353

अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।

0: विक्रम सम्वत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुन्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल 3 जना महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी 4 जना महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र ज्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै सुरुका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता संकटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम सुरु गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रूप 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
6: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
5: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
2: पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भोटेकोसीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी, उपशीर्षकमा यससँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
0: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरू मध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढी, कक्षा कोठा क्षतिको 62% भन्दा बढी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टिमको स्थलगत अवलोकन पछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविशा एक्लि बिरामी होइनन्, सेन्टरमै रहेकी 20 उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 कविता श्रेष्ठको 6 शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ।
0: प्रतिनिधि सभाको गत बिहिबारको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारमाथि दर्जनौं प्रश्न उठाए। उनका प्रश्नको केन्द्रमा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन व्यञ्जनकार थिए। सिंहले उनको भूमिका र गतिविधिबारे सरकारसँग जवाफ मागेका थिए। सिंहको सबैभन्दा चर्को आरोप प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक निर्मल ढकाललाई बोलाएर कञ्चटमा पेस्तोल तेर्स्याएर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आजु राणा विरूद्ध 2 घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न दबाब दिनु भन्ने थियो। जेएनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पति त्यति बेला सिंहदरबारमा उपचाररत थिए। बेन भारतीय जासुसी संस्थालाई भेट्न गोप्य रूपमा दिल्ली गएको विषयमा पनि सिंहले प्रश्न उठाएका थिए। एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्, यो दिल्लीमा लीला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्, देवानन्दको गाइड फिल्ममा जस्तै यो सरकार चलिरहेको छ, यो विषयमा सरकारले स्पष्ट पार्नुपर्छ, उनले भनेका थिए। सीमाले सरकारको वास्तविक शक्ति केन्द्र सीमादरबार नभई ललितपुरको ज्वागल बनेको आरोप लगाए। ज्वागल बेनको घर हो। सिंहले बेनको शैक्षिक योग्यतामाथि समेत टिप्पणी गरे। उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड वा क्याम्ब्रिज पढेको होइनन्, उनले भने। सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु, तर सरकारको केन्द्र ज्वागल बनेको छ। सरकारमा हुकुमी शासन चलेको आरोप लगाउँदै सिंहले जवाफदेहिताको अधिकार खतरनाक हुने बताए, जवाफहीनताको भूमिका खतरनाक हुने पनि बताए। उत्तरदायित्व बिनाको अधिकार अर्थात अथोरिटी विथआउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ, उनले भने। लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारले सल्लाहकारलाई दिन मिल्दैन। सत्तारूढ दलकै सांसदले संसदबाट गम्भीर आरोप लगाएपछि जेएनजी मुठभेड नेपालले शुक्रबार बिहानलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारको ध्यानकर्षण गरायो। उसले राष्ट्रिय सुरक्षा परिषद, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्र कार्यालय समेत मुदार्थर पठाएको छ। सिंहदरबारमा बेनको दबदबा आजको मध्याह राष्ट्रिय दैनिकमा मुख्य खबर छापिएको छ।
2: ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अडानले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल नै बन्धक बनेको छ। ओलीको अडानकै कारण काभ्रेको बलथलीमा 2 दिन सञ्चालन भएको कार्यदल बैठक निष्कर्ष विहीन बनेको हो। बैठकले एकीकृत प्रतिवेदन पेश गर्न 3 नेतालाई जिम्मेवारी दिएको कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले दुवै प्रतिवेदन बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको हो। थापा कार्यदल संयोजक र पोखरेल सदस्य हुनुहुन्छ। यसअघि अध्यक्ष ओलीले आफूले भने अनुसार नभए बैठक नै स्थगित गर्न संयोजक थापालाई निर्देशन दिनुभएको थियो। बैठक चलिरहँदा ओलीले कार्यदल संयोजक बादललाई फोन गरेर विशेष महाधिवेशन कुनै हालतमा अस्वीकार गर्न निर्देशन दिनुभएको थियो। विशेष महाधिवेशन प्रतिनिधि परिषदमा सहमति नगर्नु पर्ने अवस्था आए बैठक क्यान्सल गरेर हिँड्नु स्रोतका अनुसार बादललाई ओलीले निर्देशन दिनुभएको थियो। तर कार्यदलका बहुसंख्यक सदस्य महासचिव पोखरेलले राखेको प्रतिवेदनको पक्षमा देखिएका छन्। कार्यदल संयोजक एवं उपाध्यक्ष बादलले ल्याएको प्रतिवेदन अल्पमतमा परेको छ। महासचिवको प्रस्ताव अनुसार विशेष महाधिवेशन स्वीकार्नुपर्ने आफूहरू कमजोर हुने बुझाइमा ओली सहितका नेता छन्। विशेष महाधिवेशन गर्ने स्थिति आए कंग्रेसमा गगन थापाहरूले पार्टी कब्जा गरे जस्तो हुने बुझाइमा ओली देखिएको एमालेकै नेताहरू बताउँछन्। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक हिमालय टाइम्समा छापिएको खबर हो यो।
0: क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगरपालिका हो पोखरा। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले महानगरपालिकामा हुने केही मापदण्ड तोकेको छ। महानगरपालिकामा स्तरोन्नति हुन कम्तीमा 5 लाख जनसंख्या, पछिल्लो 5 वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा 1 अर्ब रुपियाँ र 500 शैयाको अस्पताल, स्नातकोत्तर तहसम्मको अध्ययन संस्था, सुविधा सम्पन्न बस पार्क लगायतका मापदण्ड पूरा